छ। अर्का एक सहसचिवको राजीनामा भने स्वीकृत भएको छैन। एक सातामा 50 कर्मचारीको राजीनामा शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।

वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्रै पृष्ठका खबर। सरकारले राष्ट्रिय परिचय पत्र छपाई सहित सूचना प्रणालीको व्यवस्था र मरमत सम्हारका काम आफै गर्ने भएको छ। यसअघि विदेशी कम्पनीको सहयोगमा राष्ट्रिय परिचय पत्रका लागि व्यक्तिको विवरण संकलन, त्यसको व्यवस्थापन, भण्डारण लगायत परिचय पत्र छपाईको काम हुँदै आएको थियो।
2: नेपालमा निजी सामुदायिक गुठी तथा अन्य गैर सरकारी शिक्षण संस्थाको संख्या उल्लेखनीय वृद्धि भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सरकारी बाहेक निजी शिक्षामा 3 खर्ब भन्दा बढ़ीको लगानी रहेको देखिएको छ। सर्वेक्षण अनुसार सरकारी स्वामित्व बाहेकका शिक्षण संस्थामा 3.9 अर्ब रूपियाँ बराबरको स्थिर पूँजी लगानी रहेको छ भने यस क्षेत्रले 3,11,516 जना रोजगारी रहेको देखिएको हो।
1: गाउँपालिकाले न्यून विद्यार्थी संख्या भएका 10 वटा विद्यालयलाई समायोजन गरेको छ। गाउँपालिकाले जेठ 22 गते बसेको कार्यपालिका बैठकले विद्यालय समायोजन गर्ने निर्णय गरेको हो। पालिकाको यस कदमलाई शैक्षिक गुणस्तर अभिवृद्धि प्रोत्साहनको प्रभावकारी व्यवस्थापन तथा विद्यालय संचालन खर्चमा मितव्ययता ल्याउने उद्देश्य अनुरूप गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताउनुभयो।
2: नेपालको वैदेशिक व्यापारमा असन्तुलन झन गहिरिँदै गएको छ। चालू आर्थिक वर्ष 2082-83 को 11 महिनामा मुलुकले 16 अर्ब 13 करोड़ रूपियाँ भन्दा बढ़ीको व्यापार घाटा बेहोरेको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा 15.67% बढ़ेको हो।
1: वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्यका रूपमा मलेसिया पुनः दर्जा थालेको छ। वैदेशिक रोजगार विभागका अनुसार 4 महिना यताको श्रम स्वीकृतिको तथ्याङ्कका आधारमा मलेसिया नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य बनेको हो।
2: सिराहाको बरियापट्टि 5 का इन्द्रदेव यादव 2 महिनादेखि म्यान पावर कम्पनीका ढोका ढोकामा धाइरहेका छन्। उनी संयुक्त अरब इमिरेट्स यूएई जान भन्दै चैत पहिलो साता काठमाडौँ आइपुगेका हुन्। यसबीचमा उनले 4 वटा रोजगारदाता कम्पनीमा अन्तर्वार्ता दिइसके तर कुनैमा पनि उनको नाम निस्किएन। काठमाडौँको वसुन्धरा स्थित एक म्यान पावर कम्पनीमा अन्तर्वार्ता दिने लाइनमा शुक्रबार भेटिएका उनले भने पैसा बुझाएपछि विदेश जान पाइन्छ भन्ने लागेको थियो तर होइन रहेछ। अन्तर्वार्तामा पनि नाम निस्कदैन। यो मेरो 5औं अन्तर्वार्ता हो। उनी म्यान पावर कम्पनीको मागपत्रको सूचना हेरेर अन्तर्वार्तामा सहभागी हुने गरेका छन्।
1: मुलुकमा वार्षिक 68 अर्ब रूपियाँ बराबरको झण्डै 37 लाख मेट्रिक टन आलु उत्पादन हुने गरेको छ। राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रको तथ्याङ्क अनुसार 2,20,569 हेक्टर क्षेत्रफलमा 36,81,516 मेट्रिक टन आलु उत्पादन हुने गरेको हो। उपभोक्ताका लागि 39,70,367 मेट्रिक टन आलु आवश्यक पर्ने गरेकोमा अपुग आलु बाहिरी मुलुकबाट भित्रने गरेको छ।
2: नेपालमा डिजिटल प्रविधिको प्रयोग तीव्र विस्तार भइरहेका बेला त्यसको प्रत्यक्ष प्रभाव स्मार्टफोन आयातमा पनि देखिएको छ। चालू आर्थिक वर्षको पहिलो 11 महिनामै स्मार्टफोन आयातमा 43.45 अर्ब रूपियाँ भन्दा बढ़ी बाहिरिएको तथ्याङ्कले देखाएको छ।
1: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस बहुद्देश्यीय सहकारी संस्था र आइडियल यमुना बहुद्देश्यीय सहकारी संस्थाका थप 82 जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। समितिका अनुसार लालीगुराँस सहकारीका 70 जना र आइडियल यमुना सहकारीका 12 जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका हुन्।
2: अब शेयर बजार केही दिनदेखि 2,700 बिन्दु भन्दा माथि रहेको नेप्से परिसूचक मंगलबार भने त्यो मनोवैज्ञानिक तह भन्दा तल झरेको छ। नेप्से मंगलबार 2,674.48 बिन्दुमा बन्द भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानमा पछिल्लो समय एकपछि अर्का व्यक्तिहरू पक्राउ पर्ने क्रम बढ़ेसँगै लगानीकर्ता त्रसित बनेका छनृ।

0: को एकमात्र विद्युत सेवा दिस हो
1: देश हो खुशी को कनेक्शन
0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब विदेशका खबर विश्वव्यापी जलवायु परिवर्तनका कारण सबैभन्दा ठूलो मूल्य बाल बालिकाले भोग्नु परेको पाइएको छ संयुक्त राष्ट्र संघीय बाल कोष युनिसेफले हालै सार्वजनिक गरेको चिल्ड्रेन्स क्लाइमेट रिस्क रिपोर्ट 2026 अनुसार विश्वका करिब 1.1 अर्ब बाल बालिका अन्तर सम्बन्धित 3 जलवायुजन्य जोखिमको सामना गरिरहेका छन् यसले उनीहरूको स्वास्थ्य शिक्षा र जीवनयापनमा गम्भीर खतरा उत्पन्न गरेको प्रतिवेदनमा उल्लेख छ
3: अब खेल खबर फिफा विश्वकप 2026 समूह के अन्तर्गत गइराती अमेरिकाले पोर्चुगल अमेरिकामा भएको खेलमा उज्बेकिस्तानमाथि पोर्चुगलले उज्बेकिस्तानमाथि 5-0 गोल अन्तरको विशाल जीत दर्ता गरेको छ यसअघि भएको आफ्नो पहिलो खेलमा कंगोसँग 1-1 गोलको बराबरीमा रोकिएको पोर्चुगलले दोस्रो खेलमा भने उज्बेकिस्तानमाथि शानदार जीत निकालेको हो पोर्चुगलको यस जीतमा कप्तान क्रिस्टियानो रोनाल्डोले 2 गोल गरे भने नुनो मेन्डेस र राफेल नियोले 1-1 गोल थपे पहिलो खेलको बराबरीपछि दबावमा परेको पोर्चुगलले यस विशाल जीतसँगै सहभागीमा 4 अंक जोड्दै आफ्नो स्थिति बलियो बनाएको छ फिफा विश्वकप अन्तर्गत नै समूह एलको खेलमा इंग्ल्याण्ड र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् अहिले पानामा र क्रोएसिया बीचको खेल जारी छ आजै अहिले बिहान 7:45 हुने खेलमा कोलम्बिया र कंगो भेट्दैछन्
2: अब विचार विश्लेषण राजनीतिक जोखिमको संघार शीर्षकमा प्रकाश चन्द्र लोहनीको विचार कान्तिपुर दैनिकमा छापिएको छ नेपालको संविधानले व्याख्या गरेको राजनीतिक व्यवस्था संवैधानिक कल्याणकारी उदारवाद हो यसको सफलता सरकारको नियतमा भर पर्छ प्रजातन्त्रकै कुरा गर्ने हो भने उत्तर कोरियादेखि क्युबा वा भेनेजुएला सबैले आफूलाई प्रजातान्त्रिक भन्छन् तर यथार्थ के हो भने चुनावले मात्रै प्रजातन्त्रको सफलता निर्धारण गर्दैन यो शासकहरूको नियत हालसम्मका सरकारी काम कार्यवाहीले नेपालमा हुकुमी शैली शुरू हुन थालेको झलको दिन छ प्रधानमन्त्री वीरेन्द्र शाह समयमै राजनीतिक जोखिमवादबाट सतर्क हुन जरूरी छ
3: अरब सहायता यथावत समस्या सुभा गेवालीको विचार नागरिक दैनिकले छापेको छ हरेक वर्ष उही दृश्य दोहोरिन्छ नयाँ परियोजनाहरू शुरू हुन्छन् सम्झौताहरूमा हस्ताक्षर हुन्छन् तालिम सञ्चालन गरिन्छ प्रतिवेदन प्रकाशित गरिन्छ र सफलताका कथाहरू प्रस्तुत गरिन्छन् नेपालको दुर्गम गाउँ सीमान्तकृत समुदाय किसान महिला युवा र साना उद्यमीहरूमा आज भने एउटै प्रश्न सधैँ जीवित छ अरबौं रूपियाँ सहायता आयो तर हाम्रो जीवन किन अपेक्षा अनुसार बदलिन सकेन
2: उदार असुली कानूनको अवधारणा शीर्षकमा ज्योति दाहालको विचार आर्थिक अभियान दैनिकमा छापिएको छ उधारो बिक्री गर्दा विक्रेताले क्रेताको साख मूल्याङ्कन क्रेडिट रेटिङ हेर्नुपर्ने अनिवार्य व्यवस्थाले नेपालको वर्तमान बजार र आर्थिक धरातलमा ठूलो व्यावहारिक जटिलता थप्छ उधारो कारोबारलाई कानूनी दायरामा ल्याएर व्यापार पनि चल्ने र पैसा पनि सुरक्षित हुने वातावरण बनाउन खोजिएको छ केन्द्र र प्रदेश र पालिकामा 3 तहको व्यापारिक उधारो असुली समितिको प्रस्ताव गरिएको छ केन्द्र प्रदेश र पालिका स्तरमा रहने समितिको न्यायिक हैसियत प्रष्ट भने देखिन्न
3: हिमालय टाइम्सले घनश्याम कोइरालाको विचार छापेको छ आरोपको दुष्चक्रमा नेपालको राजनैतिक शीर्षकको विचार अहिले उदाएको राजनैतिक शक्तिलाई पनि निरपेक्ष भाष्य सृजना गरेर विरोध मात्र गर्नु हुँदैन यसका गुण दोषका आधारमा स्वीकार र अस्वीकार गर्न उचित हुनेछ सबै पुराना पूर्णता गलत नयाँ भएकै हुनाले शत प्रतिशत सही भन्ने विरोध र बुझाइको परम्परागत बान्की फेर्नुपर्छ अन्यथा यो आरोपको राजनीतिले इतिहासको सन्तुलन मात्र गुमाउने छैन समाजलाई सधैँका लागि निराश र अविश्वासको अन्धकार सुरुङ मार्फत धकेल्नेछ
2: अस्त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
4: मैया देवी कन्याकल चैते धानमा नेक ब्लास्टको समस्या चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैत्य धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
5: रोगको लागि अनुकूल मौसम:
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
4: खेतमा पानी जमाइराख्ने:
5: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
4: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
6: सूचना संगीत र मनोरञ्जन को अटुट साहिलो, यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।
7: साहिलो समय सूचक अहिले बिहानको 6 बज्यो, 6 AM। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: शुभप्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 10 गते बुधबार, जुन 24 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको दशमी तिथि।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचय पत्रको विदेशी ठेक्का रद्द, सरकार आफैले छाप्ने, मन्त्रीलाई सचिव स्तरका सल्लाहकार, सचिवालयमा 9 सदस्य राख्न मन्त्री परिषदको स्वीकृति।
1: प्रत्यक्ष निर्वाचित कार्यकारी र गैर दलीय राष्ट्रिय सभा बनाउन राष्ट्रपाको प्रस्ताव, राष्ट्रिय पार्टी नेता पौडेललाई पक्राउ गरिएकोमा एमालेको विरोध, 7 दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति।
0: बाँकेमा लामो खडेरी सुक्न थाले बालीनाली, बाढ़ी पूर्व सूचना र नागरिक सहभागिताका लागि एप्लिकेशन ल्याउँदै सरकार, बजेटका कारण सुदूरपश्चिम सरकार संकटमा।
1: हर्मुज जलमार्गमा अब थप 9 सैनिक नाकाबन्दी नहुने राष्ट्रपति ट्रम्पको भनाई, इरान र ओमनले हर्मुज नाकाका विषयमा छुट्टै छलफल गर्ने, नयाँ वार्ताका लागि इरानी राष्ट्रपति पाकिस्तानमा।
0: र फिफा विश्वकपमा पोर्चुगलको पहिलो जीत, उज्बेकिस्तान 5-0 पराजित, इंग्ल्याण्ड र घाना गोल रहित बराबरीमा रोके, अहिले पानामा र क्रोएसिया खेल्दै, पौने 8 बजे कोलम्बिया अनि डीआर कंगो खेल्ने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, देशका विभिन्न जिल्लामा फैलिँदै गएको बर्ड फ्लूको संक्रमण र विज्ञको सुझावको प्रसंग।
1: पश्चिममा लाग्ने बर्ड फ्लू 11 जिल्लामा फैलिएको छ। पशु सेवा विभागको तथ्याङ्क अनुसार पश्चिम पटक काभ्रेमा पनि बर्ड फ्लू पुष्टि भएको छ। काभ्रेको साँगा र पनौतीमा रहेका 2 फार्ममा कुखुरा र हाँसमा बर्ड फ्लू पुष्टि भएको हो। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार अहिलेसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे गरी 11 जिल्लाका कुल 82 स्थानमा बर्ड फ्लू पुष्टि भएको छ। अहिले काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा मात्र सक्रिय केस रहेको विभागले जनाएको छ। अहिलेसम्म बर्ड फ्लूबाट प्रभावित 5,69,858 पक्षी नष्ट गरिएको विभागको तथ्याङ्क छ। त्यस्तै 9,89,313 अण्डा र 1,95,485 किलो दाना समेत नष्ट गरिएको छ। केही दिन अघि जावलाखेल स्थित सदर चिड़ियाखानामा समेत पक्षीमा बर्ड फ्लू पुष्टि भएपछि अनिश्चितकालका लागि चिड़ियाखाना बन्द गरिएको छ। विभागका अनुसार 4 चैतमा मोरङको सुन्दर हरैचा 4 र उर्लाबारी 8मा बर्ड फ्लू देखिएको थियो। रोग नियन्त्रणका लागि पशु सेवा विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष पनि स्थापना गरिएको छ। यसै विषयमा हामीले पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठलाई सोधेका छौं।
4: हामीले जोखिम विश्लेषण गर्नको लागि फिल्डमा जाँदाखेरि के देख्यौं भन्दाखेरि, अधिकांश फार्महरूमा चाहिँ जैविक सुरक्षाका उपायहरू एकदमै न्यूनतम अवलम्बन गरेको पायौं। खास गरी उहाँहरूले तारबार लगाएर चाहिँ कुखुरा पालन गर्नुपर्ने हुन्छ, खोरको एउटा सर्टेन स्ट्रक्चर मापदण्ड हुन्छ, कति टाढा हुनुपर्ने, प्रवेश गर्ने ठाउँमा चाहिँ स्प्रे गर्ने अथवा खुट्टा डुबाउने फुटबाथको व्यवस्थापन गरेको हुनुपर्ने, अथवा मरेका पक्षीहरूलाई चाहिँ उपयुक्त स्थानमा उहाँहरूले गाड्नुपर्ने, त्यस्तो कुराहरू चाहिँ हामी देखेनौं। एकदमै भनौँ न, खोर पुरानो भए पनि केही फरक नपर्ने, तर खोरको संरचनाहरू पनि एकदम जीर्ण अवस्थामा देखिएको र फार्मको वरिपरि पनि फोहोरहरूको पनि राम्रो व्यवस्थापन नगरेको हुँदाखेरि त्यसले गर्दाखेरि कागहरूले आकर्षण गर्छ र कागहरू मरेका कुखुरा जथाभावी फाल्यौं भनेदेखि कागले खान्छ अथवा कागले बोकेर अन्यत्र स्थानमा लिएर जान सक्छ, जसले गर्दाखेरि संक्रमणहरू अझै फैलिन सक्छ। त्यहाँ भएको संक्रमण अन्यत्र पशु पक्षीमा पनि नलागोस् र उपभोक्ताले पनि त्यो रोगी पक्षीको मासु अथवा अण्डा उपभोग गर्न नपरोस् भन्नको लागि नै हामीले यो नष्ट गर्ने प्रावधान राखेको हो। तसर्थ यो पहिलो काम भनेको चाहिँ यो नष्ट गर्ने जुन काम छ नि, यो चाहिँ सबैभन्दा पहिलो हामीले उपभोक्तालाई संक्रमित मासु र अण्डा खानाबाट रोक लगाएको एउटा यो चाहिँ पहिलो बिन्दु नै त्यही हो।
1: अब राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको प्रसंग. राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ. 7 असार 2079 घोषणा गरिएको राष्ट्रपाका संस्थापक सभापति लामिछाने चितवनमा जारी पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित हुनुभएको हो. राष्ट्रपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्रै उम्मेद्वारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको चितवनका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्. लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टी नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले राख्नु भएको थियो. प्रस्तावमा पार्टीका संस्थापक सदस्य तथा प्रदेश सभापति सँगै यसअघिको केन्द्रीय सचिवालयमा रहेका नेताहरूले समर्थन जनाएका थिए. राष्ट्रपा सभापतिका लागि एक प्रस्तावक र 51 समर्थक आवश्यक पर्ने कार्यविधि निर्वाचन आयोगले तोकेको थियो. सभापतिमा लामिछानेको प्रस्तावक शाह बन्नुले पार्टीमा समायोजनको प्रक्रिया सार्थक भएको नेता शिशिर खनालले पत्रकारसँग बताउनुभयो. प्रतिनिधि छनौटमा देखिएको विवादका कारण सोमबारका लागि तय गरिएको बन्द सत्र हिजो मात्रै शुरू भएको छ. 69 केन्द्रीय सदस्यको निर्वाचन आज हुँदैछ. मतदान सकिएको 2 घण्टामा परिणाम दिने निर्वाचन आयोगमा रहेका पदाधिकारीहरूले बताएका छन्. यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय सभालाई गैर दलीय विशेषज्ञ सभा बनाएर त्यसको अध्यक्ष उपराष्ट्रपति हुने व्यवस्थामा जानुपर्ने प्रस्ताव गरेको छ. चितवनको भरतपुरमा जारी महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रतिवेदन पेश गर्दै पार्टी सभापति रवि लामिछानेले राष्ट्रपा प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा समेत रहेको बताउनुभयो. सरकारले संविधान संशोधनका लागि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा कार्यदल बनाएको छ र छलफल चलिरहेको बेला सभापति लामिछानेले तयार पारेको दस्तावेजमा भनिएको छ राष्ट्रपा स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारी सहितको प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा छ. तर संविधान संशोधन कुनै दलको घोषणा नभई राष्ट्रको साझा दस्तावेज भएको उल्लेख गर्दै उहाँले संशोधन राष्ट्रको दीर्घकालीन आवश्यकता जनताको अनुभव र लोकतान्त्रिक अभ्यासबाट निर्देशित होस् भन्ने चाहेको बताउनु भएको छ. सभापति लामिछानेले 2072 सालमा संविधान लेखिँदा नै 1 दशकको अवधिमा कार्यान्वयनको समीक्षा र परिमार्जनको ढोका खोलिएको बताउनुभयो. राष्ट्रपा संविधानमा उपलब्धि संविधानका उपलब्धि र कमजोरी पनि नागरिकले चाहेको सुधारबारे खुला इमान्दार र जिम्मेवार बहसको पक्षमा रहेको पनि सभापति लामिछानेको भनाइ छ.
5: थाई बासको पर्खाईमा रहेका सुकुम्बासीहरू हालै पाएको अस्थायी बास होल्डिङ सेन्टरबाट पनि निकालिने भएका छन्। उपत्यका विभिन्न ठाउँमा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई 5 दिनभित्र छाड्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ र सुविधा सम्पन्न बागमती सभ्यता विकास समितिले निर्देशन समेत दिएको छ। 5 दिनको अल्टिमेटम दिएर सरकारले अस्थायी आश्रयबाट पछि पनि हट्न भनेपछि विभिन्न सुकुम्बासी संकटमा पर्ने भएका छन्। कोठाबाट तिर्न आर्थिक क्षमता नभएका सुत्केरी बालबालिका ज्येष्ठ नागरिक धेरै सदस्य भएका परिवार बढ़ी चिन्तामा परेका छन्। यसअघि सरकारले प्रति परिवार 1 मुष्ट 25,000 र 3 महिनासम्म मासिक 15-17,000 रूपियाँ दिने निर्णय गरेको थियो। सरकारले दिने यही आर्थिक सहयोगले काठमाडौँमा बासको मात्र व्यवस्था गर्न पनि मुस्किल पर्ने सुकुम्बासीको गुनासो रहेको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरीय राज पौडेलले भने मन्त्री परिषदले गरेको निर्णयका आधारमा उनीहरूलाई होल्डिङ सेन्टर छाड्न र आफै व्यवस्थापन गर्न समय दिएको बताउनु भएको छ। होल्डिङ सेन्टरमा स्थायी रूपमा बस्दै आउनुभएका नागरिकलाई सधैँ त्यहाँ राखिराख्न सम्भव नहुने भएकाले पनि उहाँहरूलाई आफ्नै हिसाबले सुरक्षित कोठा खोजी व्यवस्थित हुनका लागि यो 5 दिने सूचना जारी गरिएको सीआईएमसँग कुरा गर्दै समितिका अध्यक्ष डाक्टर आनन्द सिंह भानले बताउनुभयो।
6: पहिल्यै दिएको छौँ हामीले टाइम र खाता खोल्ने टाइम दिएको छौँ अनि भेरिफिकेसन गरेको पनि धेरै भयो होइन अनि सबै कुराहरू चाहिँ मोटामोटी रूपमा उहाँहरूलाई त अब थाहा छ त्यो बारेमा होइन अनि चाहिँ अब खाता नै नखोलेको छैन कतिपयले होइन खाताको बुझाएको छैन बुझाउनेहरूलाई एकफेरीलाई चाहिँ त्यो भयौनी भएर नै एकफेरीले चाहिँ लिइसक्नु भएको छ निवेदन दिइसक्नु भएको छ होइन अनि कतिपय त्यही भएर त्यो सम्भव हुने भएर चाहिँ नै त्यो दिएको हो होइन त्यो त लास्ट नखोलेको हुनाले कतिपयलाई चाहिँ त्यो पनि हो प्लस अर्को कुरा के भने भ्याउनेहरूले एकफेरी चाहिँ त्यो निवेदन दिएर ठिक छ भने पैसा सकेको अवस्था पनि छ केही केहीहरूको हकमा मात्र त्यो चाहिँ बखेडा झिक्नेहरू हुन्छ नि एकसरी जान नखोज्ने अनि एकसरीको नत्र धेरै जस्तो सेन्टरहरूमा हाम्रो दर्ता गरेर उहाँहरूले निवेदन दिइसक्नु भएको छ र हुन्छ त्यो अनुसारले हामी गर्छौँ भनिसकेको अवस्था छ।
1: यसैबीच देशभरका सुकुम्बासीको अझै लगत संकलन नसकेको सरकारले लगत संकलन गरिसकेका जिल्लाबाट पनि जग्गा वितरणको तयारी थालेको छ। असार तेस्रो सातदेखि बर्दियाबाट जग्गा वितरण गर्न लागेको हो। बर्दियापछि तनहुँ बाँके झापा र मकवानपुर हुँदै वितरणलाई निरन्तरता दिने भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र वास्तुलाले जानकारी दिनुभएको छ।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत प्रसारण भइरहेको साझा खबरमा बाढ़ी पूर्व सूचनाका लागि एप्लिकेशन ल्याउने सरकारको तयारी।
8: सबै किसिमका सूचनाहरू एउटै एप्लिकेशनमा आओस् ताकि सबैले त्यसलाई त्यो चाहिँ सबै नागरिकको पहुँचमा पनि हुन सक्छ र जो कोहीले जुनसुकै ठाउँमा जुनसुकै विपद पर्दाखेरि पनि आफूलाई परेको आवश्यकता के हो त्यो चाहिँ जानकारी गराउन सक्नुहुन्छ र हामी डिजिटली नै त्यसलाई एप्रुभ पनि गर्न सक्छौँ।
1: पार्टी नेता पौडेललाई पक्राउ गरिएकोमा एमालेको विरोध, सात दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
10: सम्पर्क 01-5121-708-01-5131-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा साम्य शक्ति प्रबन्धनमा सरकारको ध्यान शीर्षकमा खबर प्रकाशित छ। यसलाई चाँदनी हमालले लेख्नु भएको छ। सरकारले नेपालको साम्य शक्ति र डायस्पोरा क्षेत्रको विस्तृत सदुपयोग मार्फत छिमेकी तथा मित्र राष्ट्रसँगको सम्बन्धलाई मुलुकको आर्थिक समृद्धिसँग जोड्ने भएको छ। जस अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको भूमिकामा रहेको परराष्ट्र मन्त्रालयले सार्वजनिक कूटनीतिक र महाशाखा स्थापना गरिसकेको छ। त्यस्तै आफ्ना संस्थागत व्यवस्थापन मार्फत साम्य शक्ति प्रबन्धनका गतिविधिलाई सक्रिय तुल्याएको छ। सरकारले बजेट घोषणा मार्फत नै साम्य शक्ति प्रबन्धन र डायस्पोराको भरपूर उपयोग गर्ने उद्घोष समेत गरिसकेको छ। त्यस्तै भित्तृपृष्ठमा स्नातक त पढाउँदै नेपाल विश्वविद्यालय शीर्षकमा अर्को खबर प्रकाशित छ। दुई वर्ष अघि सञ्चालन शुरू भएको नेपाल विश्वविद्यालयले पहिलो पटक यसै शैक्षिक सत्रदेखि स्नातक तहमा विभिन्न कार्यक्रममा पढ़ाई सञ्चालन गर्नुभएको छ। हाल मुलुकमा सञ्चालन रहेका विश्वविद्यालयभन्दा फरक धारको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले 2081 सालमा स्थापना सार्वजनिक विश्वविद्यालयका रूपमा यसको स्थापना गरिएको थियो। विश्वविद्यालयले गत वर्षदेखि स्कूल अफ पब्लिक पोलिसी अन्तर्गतको स्नातकोत्तर तहमा सार्वजनिक नीति विषयको पढ़ाई सञ्चालन गरिसकेको र यसै शैक्षिक सत्रदेखि स्नातकको पनि कार्यक्रम सञ्चालन गर्न लागि विश्वविद्यालयका रजिस्ट्रार डाक्टर सूर्यराज आचार्यले बताउनु भएको छ। त्यस्तै बन्दरगाहदेखि विराटनगरसम्म कार्गो रेल सञ्चालन हुने शीर्षकमा अर्को खबर छ। भारतको बननाहा कटहरी रेल यातायात अन्तर्गत बथनाकादेखि आईसीपी स्थित नेपालका स्टम यार्डसम्म कार्गो रेल सञ्चालनको जिम्मेवारी नेपाल इन्टर मोडल यातायात विकास समितिलाई दिने तयारी भएको छ। कार्गो रेल सञ्चालन गर्ने गरी रेलवेका चार ट्र्याक मध्ये दुईवटा ट्र्याक इन्टर मोडलले प्रयोग गर्नेछ भने कार्गो रेल सेवा समेत इन्टर मोडलकै रहनेछ। त्यस्तै बजेट ल्याउन सहजीकरण शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
13: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा क्रियाशील सदस्यता अध्यावधिक नगर्नेमाथि कांग्रेस संस्थापन कठोर शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। विशेष महाधिवेशन अघिका कुनै पनि कमिटी मर्ज नगर्ने र सदस्यता अध्यावधिक नगर्नेलाई 15 महाधिवेशनमा सहभागी नगराउने रणनीति भएको उल्लेख गरिएको छ। राष्ट्रिय कार्यकर्ता भेला आह्वान गर्ने इतर पक्षको तयारी बारेको खबर पनि छापिएको छ। लामो खडेरीले सुक्न थाले बालीनाले शीर्षकमा विश्वराज बचल डंगियाले बाँकेबाट लेख्नु भएको खबर पनि छापिएको छ। केही दिनदेखिको अत्यधिक गर्मीले बाँकेको कृषि क्षेत्रमा असर पारेको छ। गर्मीले सबैभन्दा असर तरकारी खेतीमा पारेको जानकारी गाउँपालिका तीनका लालजी धरुकले बताउनु भएको छ। जानकी गाउँपालिका तीनका उहाँले बताउनुभयो, उहाँले आकाशे पानी नपर्दा फल्न लागेको तरकारी सुक्न थालेकोमा पनि दुखेसो गर्नु भएको छ। अर्को खबर चक्रपथ दोस्रो खण्डको प्रारम्भिक डीपीआरमा नेपालले दियो सहमति, शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको छ। माछा पोखरीमा करिब 700 मिटर लामो फ्लाईओभर निर्माण गरिनेछ। बर्खापछि काम शुरू गर्न चीन सरकार समक्ष नेपालको प्रस्ताव रहेको छ। 11 महिनामा लक्ष्यको 83.9% मात्रै उठ्यो राजस्व, शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। पौडेललाई श्रीराम टोबाकोमा 30 करोड़को शेयर, बुटवलमा भेटियो 35 बिघा जग्गा, शीर्षकमा खबर छापिएको छ। यो खबर सुभाष भट्टले लेख्नु भएको हो। सम्पत्ति शुद्धिकरणको कसुरमा विपक्षका लागि थुनामा पठाइएका एमाले उपाध्यक्ष विष्णु पौडेलले बिचौलिया दीपक भट्ट लगायत व्यवसायीसँग करोड़ौंको संदिग्ध कारोबार गरेको अनुसन्धानबाट भेटिएको उल्लेख गरिएको छ। खबरमा सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धानमा पौडेलको गैर कानूनी सम्पत्ति र कारोबारको पर्याप्त प्रमाण संकलन भएपछि मात्रै पक्राउ गरेको उल्लेख गरिएको छ। सरकारमा हुँदा पौडेलले बिचौलिया दीपक भट्टका लागि गरेका मुख्य चार काम भनेर उल्लेख गरिएको छ। सुपारी आयातमा सहजीकरण, हिमालयन री इन्स्योरेन्सको शेयर सहुलियतमा उपलब्ध गराइदिएको, 7 लघु बीमाको शेयर दिलाएको, जनकपुर चुरोटको लाइसेन्स नयाँ कम्पनीलाई दिने प्रक्रिया अगाडि बढ़ाएको भनिएको छ। विनोद शाही हत्या प्रकरण कांग्रेस नेतासहित 6 जनालाई जन्म कैद, शीर्षकमा अछामबाट ध्रुव विषयले लेख्नु भएको छ। अछामका विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापति सहित 6 जनालाई जन्म कैदको फैसला भएको छ। पञ्चदेवल विनायक नगरपालिका 4 का 16 वर्षीय शाहीको हत्यामा संलग्न रहेको ठहर गर्दै कांग्रेस नगर सभापति सज्जन बहादुर शाही सहित 6 जनालाई जन्म कैदको फैसला भएको उल्लेख गरिएको छ। कान्तिपुर दैनिकको भित्रीपन्नामा मन्त्रीलाई सचिव स्तरका सल्लाहकार, सचिवालयमा 9 सदस्य, शीर्षकमा सुदीप कैनीले लेख्नु भएको छ। मन्त्रालयको संख्या कटौती गरेको सरकारले राज्यलाई थप व्यवहार थपिने गरी मन्त्रीको सचिव स्तरका सल्लाहकार सहित 9 सदस्य स्वकीय सचिवालय नियुक्त गर्न पाउने व्यवस्था गरेको छ। मन्त्री परिषदको बैठकको निर्णय अनुसार अब प्रत्येक मन्त्रीले 3 देखि 5 जनासम्म विशिष्ट श्रेणी अर्थात सचिव सरहका सल्लाहकार नियुक्त गर्न पाउनेछन् भने प्रमुख स्वकीय सचिव सहित 9 जनाको स्वकीय सचिवालय बनाउन पाउने पनि खबरमा उल्लेख गरिएको छ। वैशाख 2 मा बसेको मन्त्री परिषदको बैठकले गरेको निर्णय कार्यान्वयनका लागि मुख्य सचिव सुमन राज अर्यालले सम्बन्धित मन्त्रालयमा जानकारी पठाउन थालेको पनि उल्लेख गरिएको छ। विशिष्ट प्रकृतिको पदमा छटकै प्रवेशको प्रस्ताव, शीर्षकमा राजेश मिश्रले लेख्नु भएको खबर पनि छ। निजामती सेवाको विशिष्ट प्रकृतिको कुनै कामका लागि छटकै प्रवेशको विशेष व्यवस्थाको प्रावधान प्रस्तावित निजामती सेवा विधेयकको मसौदामा राखिएको छ। विधि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवा सम्बन्धी विधेयकको मसौदाको दफा 10-14 मा त्यस्तो प्रावधान छ। मसौदाको दफा 10-14 मा भनिएको छ, यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि निजामती सेवाको विशिष्ट प्रकृतिको कुनै कार्यकारी वा विशेषज्ञ पदमा निश्चित अवधिका लागि नेपाल सरकारले उम्मेद्वारको उपयुक्तताको सम्बन्धमा लोक सेवा आयोगको परामर्शमा छटकै प्रवेशको विशेष व्यवस्था गर्न सक्ने उल्लेख गरिएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचय पत्रको विदेशी ठेक्का रद्द भएको बारेमा सुदीप कैनीले लेख्नु भएको खबर पनि छापिएको छ। सरकारले राष्ट्रिय परिचय पत्र छपाई सहित सूचना प्रणालीको व्यवस्थापन र मरमत सम्भारको काम आफै गर्ने भएको छ। यसअघि विदेशी कम्पनीको सहयोगमा राष्ट्रिय परिचय पत्रका लागि व्यक्तिको विवरण संकलन, त्यसको व्यवस्थापन, भण्डारण लगायत परिचय पत्र छपाईको काम हुँदै आएको थियो। राहदानी मौजदात घट्दै केही सातामै संकट हुने, शीर्षकमा अनिल गिरीले लेख्नु भएको अर्को खबर पनि छ। लगानीका लागि दैनिक औसत 6000 आवेदन पर्ने गरेकोमा 3000 देखि 3500 मात्रै वितरण हुने गरेको उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर रहेको छ। किन पक्राउ परेको पूर्व अर्थमन्त्री पौडेल शीर्षकमा यो खबर छापिएको छ भने प्रहरीलाई पनि 15-15 दिनमा तलब शीर्षकमा खबर छ। नेपाल प्रहरीले अबदेखि 15-15 दिनमा तलब पाउने छन्। प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूलाई परिपत्र गर्दै आगामी आर्थिक वर्ष 2083-84 उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन जानकारी गराएको छ। पश्चिमसम्म पुग्नै सकेन मनसुनी वायु शीर्षकमा नेतु घलेले लेख्नु भएको पनि खबर छ। नेपालमा मनसुन भित्रिएको 5 दिन बितिसक्दा पनि विस्तार अझै हुन नसकेको उल्लेख छ। कक्षा 12 को नतिजामा त्रुटि भएको छैन शिक्षा सचिवको भनाईबारेको खबर पनि छापिएको छ। नागरिक दैनिकमा बर्ड फ्लूको मारमा व्यवसायी 11 जिल्लामा संक्रमण तीव्र 5.5 लाख बढ़ी पंक्षी नष्ट गरिएको बारेमा दिलीप पौडेले लेख्नु भएको खबर छ भने जलवायु संकटको चपेटामा 1 अर्ब बाल बालिका शीर्षकमा अर्को खबर पनि छापिएको छ। एक सातामा 50 कर्मचारीको राजीनामा शीर्षकमा भुवन शर्माले लेख्नु भएको छ। सरकारले 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने गरी संघीय निजामती सेवा ऐन ल्याउन लागेपछि कर्मचारीहरूले राजीनामा दिन थालेका हुन्। राष्ट्रिय किताबखानाका प्रवक्ता सुदन श्रेष्ठका अनुसार असार 1 गतेदेखि 7 गतेसम्म 50 जना कर्मचारीको राजीनामा आएको बताउनु भएको छ। नागरिक आर्थिक कारोबार दैनिकमा छापिएको खबर रहेको छ। 10 अर्ब 5 करोड़ खर्चेर बनेको सुनकोशी डाइभर्सन सुरुङ उपयोगविहीन भएको बारेमा जीवन बस्नेतले लेख्नु भएको हो भने एलसी खोलिएका सार्वजनिक सवारी साधन दर्ता गर्न पाइने बारेको खबर पनि छापिएको छ।
14: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको हालको समझदारीपछि हर्मुज जलमार्गमा अब थप 9 सैनिक नाकाबन्दी रहनु बताउनु भएको छ। सामाजिक सञ्जालमा ट्रम्पले स्ट्रेट अफ हर्मुजले अब खुला रहने र त्यहाँ थप कुनै पनि 9 सैनिक नाकाबन्दी नहुने बताउनु भएको हो। यद्यपि उहाँले आवश्यक परे प्रयोग गर्न सकिने गरी सैनिक जहाजहरू थावत रूपमा राखिएको समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इरान र ओमनले महत्वपूर्ण समुद्री मार्ग हर्मुज जलमार्ग सम्बन्धी विषयमा छलफल गर्न संयुक्त समिति बनाउने भएको छ। इरानी प्रतिनिधि मण्डलको मस्कट भ्रमणपछि इरान र ओमनले हर्मुज जलमार्ग सम्बन्धी विषयमा छलफल गर्न संयुक्त समिति गठन गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र त्यहाँ थप कुनै पनि 9 सैनिक नाकाबन्दी नहुने बताउनु भएको हो। यद्यपि उहाँले आवश्यक परे प्रयोग गर्न सकिने गरी सैनिक जहाजहरू थावत रूपमा राखिएको समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले

0: अराग हचिम पाकिस्तानको राजधानी इस्लामाबाद पुग्नु भएको छ। इरानी प्रतिनिधि मण्डललाई पाकिस्तानको प्रतिनिधि मण्डलले स्वागत गरेको थियो। यो भ्रमण अमेरिका र इरान बीच गत हप्ता विदेश स्टेकमा भएको वार्तापछिको रहेको छ। पाकिस्तान र कतारले सोमबार उक्त वार्तालाई सकारात्मक र फलदायी भएको बताएका थिए। भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सुधार, व्यापार, ऊर्जा, सहकार्य र अमेरिका इरानको नयाँ वार्ताको विषयमा छलफल हुने बताइएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकपमा अन्तर्गत समूह एलको खेलमा इंग्ल्याण्ड र घानाले गोल रहित बराबरी खेल्दै अंक बाँटेका छन्। अमेरिकाको बोस्टो स्टेडियममा बिहान भएको खेलमा इंग्ल्याण्डले गोलको अवसर सदुपयोग गर्न नसक्दा घानासँग बराबरीमा चित्त बुझाउनु परेको हो। पछिल्ला पाँच विश्वकप मध्ये इंग्ल्याण्ड आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको यो तेस्रो पटक हो। गैराती सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोले कृतिमानी गोल गरेपछि पोर्चुगलले फिफा विश्वकपमा पहिलो जित हात पार्दै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको समूहकै अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको खेलमा रोनाल्डोको दुई गोल मदतमा पोर्चुगलले पहिलो पटक विश्वकप खेलिरहेको उज्बेकिस्तानलाई 5-0 पराजित गरेको हो। पोर्चुगलले आत्मघाती गोल उपहार पाएको थियो। समूह केमा पहिलो जितपछि पोर्चुगल दुई खेलबाट 4 अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ। अहिले समूह एलका पानामा र क्रोएसिया बीचको खेल चलिरहेको छ। फिफा वरियतामा क्रोएसिया 15 र पानामा 40 स्थानमा छ। विश्वकपमा बिहान पाउने 8 बजे समूह के का कोलम्बिया र डीआर कंगो खेल्दैछन्। यो खेल मेक्सिकोमा हुनेछ। फिफा वरियतामा कोलम्बिया 12 र डीआर कंगो 43 स्थानमा छन्। यस्तै बीच फिफा विश्वकप 2026 अन्तर्गत पानामा विरूद्ध भइरहेको खेलमा क्रोएसियाले पहिलो अग्रता लिएको छ। क्यानाडाको टोरन्टो स्टेडियममा भइरहेको खेलमा क्रोएसियाका एन्टे बुडिनिर दोस्रो हातमा गोल गर्दै टीमलाई अग्रता दिलाउनु भएको हो। खेल अहिले पनि चलिरहेको छ।
1: विपदको सूचना र सचेतनाका लागि प्रविधिसँगै नागरिकको भूमिका, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घरमा नेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रङ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब विपदको सूचना दिन सरकारले चालेको कदम। सरकारको योजना अबको 1 महिनाभित्रै मौसमजन्य विपदको पूर्व सूचना दिन एप्लिकेशन संचालनमा ल्याउने तयारी छ। यसका लागि भइरहेको काम, विपदको सूचना र सावधानीका लागि नागरिकको भूमिकाका बारेमा साथी सुशीला श्रेष्ठले जल तथा मौसम विज्ञान विभाग बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गर्नुभएको छ।
4: हाम्रा नीति नियम कार्यविधि जति पनि छन् ती उत्कृष्ट छन्, तर त्यसको कार्यान्वयनमा हामी चुकिरहेका छौं भन्ने मुख्य आशयमा आधारित भएर यी सबै तथ्याङ्कहरूलाई पूर्व सूचनासँग सम्बन्धित तथ्याङ्क होस् चाहे त्यो पछि उद्धार र विपद पछाडिको चरण भन्छौ, उद्धार र तिनीहरूको व्यवस्थापन होइन दायमा रहेका व्यक्तिहरूको व्यवस्थापन अथवा विपद पछाडिको अवस्थाको व्यवस्थापन, ती समग्र प्रक्रियाहरूमा प्रतिकारका प्रक्रियाहरूमा सहजीकरणको लागि चाहिँ एउटा अनलाइन प्लेटफर्म त्यो चाहिँ मोबाइल एप पनि हुन सक्छ, त्यो विकास गर्नुहोस्, मोबाइल एप अथवा ड्यासबोर्डको रूपमा जसमा सबै किसिमका सूचनाहरू एउटै एप्लिकेशनमा आओस् ताकि सबैले त्यसलाई त्यो चाहिँ सबै नागरिकको पहुँचमा पनि हुन सक्छ र जो कोहीले जुनसुकै ठाउँमा जुनसुकै विपद पर्दाखेरि पनि आफूलाई परेको आवश्यकता के हो त्यो चाहिँ जानकारी गराउन सक्नुहुन्छ र हामी डिजिटली नै त्यसलाई एप्रुभ पनि गर्न सक्छौँ र त्यसले चाहिँ हाम्रो जुन परम्परागत विपद व्यवस्थापनका प्रयासहरू छन् त्यसलाई चाहिँ आधुनिक बनाउँछ, छिटो छरिटो बनाउँछ, प्रभावकारी बनाउँछ।
5: मोबाइल फोन प्रयोगकर्ताले त सजिलैसँग मौसमबारे जानकारी लिन सक्ने भयो यदि त्यो आयो भने,
4: र स्पष्ट रूपमा गृहमन्त्रीज्यूको निर्देशन छ कि अबको 1 महिनाभित्र हामी त्यस्तो डिजिटल प्लेटफर्म विकास गर्नुहोस्, त्यो प्लेटफर्मको प्रयोग चाहिँ 1 महिनाभित्र हुनुपर्छ भनेर नै
5: कतिको सम्भावना छ त्यो 1 महिनाभित्र ल्याउने।
4: अब यसमा राष्ट्रिय विपद जोखिम नियन्त्रण व्यवस्थापन प्राधिकरण जुटेको बुझेको छु र सम्भवतः 1 महिना अगाडि नै यो प्लेटफर्म चाहिँ प्रयोग गर्नेछ।
5: बाढी पूर्वानुमान प्रणालीमा स्थानीय समुदायको भूमिका चाहिँ कतिको महत्वपूर्ण हुन्छ, के हुन सक्ला भूमिका?
4: सबैभन्दा महत्वपूर्ण भूमिका नै स्थानीय समुदायको, कुनै पनि विपद हुने भनेकै स्थानीय स्तरमा हो। ठूला विपदको कुरा गर्दाखेरि त्यो ठूलो क्षेत्र ओगट्न सक्छ, तर त्यो कहीँ न कहीँ कुनै न कुनै स्थानीय पालिका स्थानीय समुदायमा त्यो विपद हुने हो। त्यस कारणले सबैभन्दा ठूलो भूमिका स्थानीय समुदायको छ। हामी पूर्व सूचना प्रणालीको कुरा गर्दाखेरि पहिलो पिल्लरको रूपमा चाहिँ

0: जोखिमको ज्ञानको कुरा गर्छौं। त्यसकारण स्थानीय समुदायलाई जोखिमको ज्ञान, आफू रहेको स्थानमा के को जोखिम हो, बाढ़ीको हो, डुबानको हो अथवा हिमताल विस्फोटको, त्यो ज्ञान चाहिँ हुन जरूरी छ। विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने, र त्यो डुबान नहुने क्षेत्र नरहेको बाटो कुन हो, हामी त सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ। यी समग्र ज्ञान चाहिँ स्थानीय समुदायदेखि हामी कसैलाई हुँदैन, स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ।
1: प्रश्न चाहिँ यो भारतबाट आउने नदीहरूको बाढ़ी बारे नेपालले कति समय अघि सूचना पाउँछ?
0: अब भारतबाट नेपालमा आउने नदी महाकाली नदी मात्रै नै हो। महाकाली नदीको केही शाखा नदीहरू भारततर्फबाट महाकालीमा आउँछन्। यद्यपि महाकाली त हाम्रो तपाईँको सागर नदी हो। भारतले चाहिँ सामान्यतया दार्चुला जुन छ, दार्चुलाको माथिल्लो क्षेत्रमा धौली गंगा भन्ने एउटा ठूलो नदी छ जुन भारततर्फबाट आउँछ, त्यसको सूचना चाहिँ हामीलाई केही घण्टा अगाडि दिने गर्दछ। जहाँसम्म धौली गंगा ब्यारेज खोल्दाखेरि आउने बाढ़ी छ त्यसको सूचना चाहिँ हामीले 24 घण्टा अगाडि नै पाउँछौ। त्यो ब्यारेज खोलेर आउने अतिरिक्त बाढ़ीको सूचनाको आधारमा हामीले आम सर्वसाधारणलाई सूचना पनि पठाइरहेका छौं।
2: बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचय पत्रको विदेशी ठेक्का रद्द, सरकार आफैले छाप्ने, मन्त्रीलाई सचिव स्तरका सल्लाहकार सचिवालयमा 9 सदस्य राख्न मन्त्री परिषदको स्वीकृति, प्रत्यक्ष निर्वाचित कार्यकारी र गैर दलीय राष्ट्रिय सभा बनाउन राष्ट्रपति प्रस्ताव, पार्टी नेता पौडेललाई पक्राउ गरिएकोमा एमालेको विरोध, 7 दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति, बाँकीमा लामो खडेरीले सुक्न थाले बाली नाली, बाढ़ी पूर्व सूचना र नागरिक सहभागिताका लागि एप्लिकेशन ल्याउन तयारी, सरकारको तयारी, बजेटका कारण सुदूरपश्चिम सरकार संकटमा, हर्मुज जलमार्गमा अब थप 9 सैनिक, नाताबन्दी नहुने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, इरान र ओमानले हर्मुज नाताका विषयमा छुट्टै छलफल गर्ने, नयाँ वार्ताका लागि इरानी राष्ट्रपति पाकिस्तानमा, र फिफा विश्वकपमा पोर्चुगलको पहिलो जित, उज्बेकिस्तान 5-0 पराजित, इंग्ल्याण्ड र घाना गोल रहित बराबरीमा रोकिए। साझा खबर कन्तीमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ राष्ट्रपतिको महाधिवेशन, जहाँ महाधिवेशनमा मन्त्रीहरू नै केन्द्रीय सदस्य लगायतका पदाधिकारी बन्नको लागि लाइन लागेर त्यो प्रक्रिया अगाडि बढ़ाइरहेका छन्। तर सांसदको रूपमा जित्न जति सजिलो थियो त्यतिकै सजिलो केन्द्रीय सदस्य वा पदाधिकारीमा हुन्छ कि हुँदैन भन्ने चिन्तामा उनीहरू देखिन्छन्। यहाँ मैदान जस्तो देखाइएको छ, महाधिवेशन लेखिएको गेट अलिक पछाडिपट्टि छ र त्यहाँ धेरै मानिसहरूको भीड़भाड़ छ। भीड़भाड़को बीचमा अग्रपंक्तिमा 2 जना व्यक्ति छन्, फाइल बोकेका छन् र सुटबुट लगाएका व्यक्तिहरू छन् र उनीहरू मन्त्री जस्तो देखिन्छन् र एकापसमा कुराकानी गर्दैछन्। तल यस्तो लेखिएको छ, उम्मेद्वारी खै दिम कि नदिम, सांसदमा जिते जस्तो सजिलो जित्न सकेला र मान्नेछु।
3: संसद प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लिम प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम युवा चौतारी प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।
4: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: रेडियो साइमन 89.8 MHz
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 8:07 AM
2: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0556394595
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ
2: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ
3: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाऊ
2: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ
2: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
3: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाऊ
2: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ
3: गैडाको नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश चैते धानमा नेक ब्लास्टको समस्या
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम
2: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने
2: खेतमा पानी जमाइ राख्ने
3: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
2: ट्राइसाइक्लाजोल 75% WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस् चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
3: वन्यजन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अप्नाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
2: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय खसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साहिनो 89.8 MHz।
4: सरकारे भानो ससे भूमि सुतो बुधश्च गुरुश्च शुक्र शनिराहु केतव सर्वे ग्रह शान्तिकरा भवन्तु।

खानाकानी नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा. कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझै आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी. कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल. राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं. पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तान सम्बन्धीका समस्या, कालासर्प योगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ. कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ. हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साइनो 89.8 MHz चरणले चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पबाट, सामुदायिक रेडियो जलजरा 96.4 MHz सिलिवाङ रोल्पबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मुलङ्ग वनगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलगंज 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ. भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि सम्पर्क पनि गर्न सक्नुहुन्छ. तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट.

यथामिति 2083 साल असार महिनाको आज 10 गते र धनुसार ईस्वी सन 2026 जुन 24 तारिक सर्ग सम्वत्सर 1948 नेपाल सम्वत् 1146 तथा लाछवा रुद्र नामक सम्वत्सर उत्तरायण ग्रीष्म ऋतु आज बुधबार रहेको छ। ज्येष्ठ शुक्ल पक्ष तिथि रहेको छ आज दशमी। आज विशेष दिन रहेको छ, आज दशमी रहेको छ। 38 घडी 10 बेला रहेको छ, नक्षत्रमा रहेको छ चित्रा नक्षत्र रहेको छ 29 घडी 14 बेला, योगमा रहेको छ परिघ योग रहेको छ 21 घडी 35 बेला, करणमा रहेको छ तैतिलकरण रहेको छ 7 घडी 16 बेला। यस्तै गरेर चन्द्रमा आज तुला राशिमा, श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा, आनन्द योगमा आज काल बेला रहेको छ। आज बिहान सूर्योदय 5:11 भयो भने सूर्यास्त 7:01 हुनेछ र आजको दिन भने घडी 13:50 बेला रहनेछ। र विशेष गरी दिन आज विशेष रहेको छ, आज दशमी, भोलि एकादशी, भोलि निर्जला एकादशी रहेको छ। भोलि चाहिँ विशेष गरी तुलसी बीजारोपण यानि कि तुलसीको दल छर्ने दिन रहेको छ। भोलि निर्जला भनेको चाहिँ विशेष गरी पानी पनि नपिइकन व्रत बस्ने, भोलि निर्जला एकादशी व्रत भने रहेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराउँछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय, आजको अशुभ समय, आजको लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछु। सर्वप्रथम लागौ आजको कालबेला, या आजको कालबेलाको समय रहेको छ बिहानको 8:37:50 बिहानको 10:22 दुई सेकेन्डसम्म आज कालबेला रहेको छ भने आजको लागि विशेष गरी शुभ बेला रहेको छ। बिहानको 10:22:03 विशेष गरी शुभ बेला शुरू हुनेछ। दिउँसोको 12:06:14 आज शुभ बेला रहनेछ भने आजको लाभ बेलाको समय रहेको छ। अबको लागि विशेष गरी साँझको 5:18:50 साँझको 7:03:02 आज लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन्, अहिले यतिखेर जन्मिएका शिष्यहरूको नाम राशि के आउँछ होला भन्ने विषयमा पनि विशेष चर्चा भने गर्नेछु। सूर्य मिथुन राशिमा, चन्द्रमा तुला राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि तुला राशि आउँछ। चित्राको तेस्रो चरण नाम आउँछ रबिन अथवा रबिना भन्ने नाम आउँछ। मध्यनाली राक्षस गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भन्ने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरूको लागि आजको दिन लाभदायक र मनोरञ्जन पूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिन सक्छ। मेहनतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ। प्रियजनसँग भेटघाट हुनुको साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तको साथले आशा जगाउनेछ। गृहस्थी सुखद र यात्रा रमाइलो रहने खालको योग भई राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन काम बन्नाले उत्सव जाग्नेछ। प्रतिस्पर्धा विजयी भइनेछ। शत्रुहरू किरण लाग्दै जाँदैछन्। रोकिया काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुँदै जाँदैछन्। पुरूषार्थले शत्रुको मनोबल कमजोर पार्न सक्छ। पहिले विरोध गर्नेहरूले मित्रता घात अघि बढाउनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्न पनि सकिने खालको योग भई राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन प्रत्याशित नतिजाले उत्सव जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको सत पहिचान गर्न सकिन्छ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्दै जाँदैछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। भौतिक प्रतिस्पर्धा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर पनि जुट्न सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन हल्लाकत विसर्ज गर्दा काम बिग्रिन सक्छ। आज अरूले दिने नभए भित्त्याउने समय रहेको छ। दिएको धर्माल पछि आफूले आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश घुम्न सक्छ। परिस्थिति अनुसार निर्णय लिन सक्दा काममा पछि परिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि परिवार र प्रियजनसँग सुझाव सुरुधारले गर्दा अवश्य लाभ हुने खालको योग भए राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूको लागि आजको दिन आठले काम लिँदा राम्रो प्रतिफल प्राप्त हुँदैछ। सहयोगीहरूले काममा उत्सव जगाउँदैछन्। रोकिया काम बन्दै जाँदैछन् भने नयाँ काम प्रारम्भ गर्ने पनि समय रहेको छ। उद्योग व्यापारमा फाइदा हुँदैछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सफल भइनेछ। कृषिमा कामको चाप र चौपायमा केही समस्या देखे पनि प्रशस्त धनार्जन हुने समय रहेको छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन पनि सकिने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन मेहनतले मान सम्मान दिनुहुनेछन्। अध्ययन प्रगति हुनुको साथै बौद्धिक क्षमता निरेखता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्दै जाँदैछन्। बुद्धिको उपयोगले विद्या धनार्जन हुनेछ। सानो प्रयत्नले काम बन्दै जाँदैछन्। सहयोगीहरूले साथ दिनेछन्। तारिफले काम गर्दै धेरैको उपकार गर्न सकिन्छ। मेहनतले नामदाम इनाम हात पार्न पनि सफल हुने खालको योग भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्दैन।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: हरूका लागि आजको दिन मेहनतको कामना पूर्ण हुँदै जाँदैछ। लक्ष्य अनुसार समयमै काम सम्पादन हुँदै जाँदैछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्दै जाँदैछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउँदैछन्। व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जानेछ। परम्परालाई समय सापेक्ष सुधार गर्न सफलता मिल्नेछ। स्वदेश भोजनको आनन्द समेत प्राप्त हुने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन अवसरको खोजीमा केही दुर्धुप गर्नु पर्ला। आकस्मिक खर्चले तत्काललाई अर्थ अभाव देखा पर्न सक्छ। तैपनि सहयोगीहरू प्रशस्त मात्रामा भेटिनेछन्। शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानेको काम पनि सम्पादन हुँदै जाँदैछन्। विभिन्न परोपकारितामा प्रवृत्त भइनेछ। विगतका कर्मको सामान्य प्रतिफल प्राप्त हुनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूको लागि आजको दिन आय आर्जनका स्रोत बढेर जाँदैछन्। दैनिक काममा पनि उल्लेख फाइदा हुनेछ। अवसर व्यवधानको बीचबाट कर्म अघि बढेर जाँदैछ। दिगो काममा लगानी गर्ने मौका मिल्नेछ, तर उपलब्धि हात पार्न परिश्रम गर्नु पर्ला। पहिलेको नतिजा कमजोर देख्नाले काम देखाउनु पर्ला। आफ्नो उपलब्धिमा अरूले दावी गर्न सक्छन्। आंशिक लाभ अरूलाई सुम्पिनु पर्ने हुन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन विशेष काममा जग बसाउने अवसर रहेको छ। मेहनतै पदीय जिम्मेवारी दिलाउनेछ। पद प्रतिष्ठा प्राप्त गर्ने बेला रहेको छ। धेरैले कामको तारिफ गर्दै जानेछन्। टाढाका साथीभाइ नजिकिनेछन्। पुरानो मित्रता दिगो परिवर्तनको सम्भाग बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्त मात्रामा फेला पर्न जाँदैछन्। चुनौतीहरू हट्दै जाँदैछन् भने विभिन्न अवसर पछ्याउनेछन्। कर्मयोगले मन पनि प्रफुल्लित गराउन सक्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन गुम्भको स्थान प्राप्त हुनुको साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। व्यापार व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। रोकिया काम दोहोऱ्याएर प्रवर्तन गर्नुपर्ला। धर्म कर्म तथा परोपकारी काममा प्रवृत्त भइला। मेहनतले जीवनशैली परिवर्तन आउनेछन्। भविष्यको लागि विशेष काममा जग बसाउन सकिन्छ। भौतिक साधन जुट्दै जाँदैछन् भने दिगो फाइदा हुने काम पनि शुरू हुन सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन परिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरले समस्या पर्नेछ। स्वास्थ्यको लागि आहार विहारमा सजग रहनु पर्ला। चुनौतीहित अवसर खोज्ने समय रहेको छ। जटिल काम गर्नु परे पनि प्रयत्न गर्दा सकारात्मक संकेत नै प्राप्त हुनेछ। मेहनत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्दै जानेछन्। आय स्रोत अलिक कमजोर बन्दै जानेछन् भने फजुर खर्च पनि बढ्न सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्ष वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुत ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्या

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
1: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

हाम्रो विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गरिसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी पनि गरिसकेका छौँ। र अब भने पाइरहेको छ तपाईँको भूत वर्तमान र अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। आज दिन विशेष रहेको छ, आज निर्जला एकादशी व्रत रहेको छ। यसको विधि अनि विधान, यो दिन के गर्ने भन्ने विषयमा तपाईँलाई म छोटो जानकारी पनि गराउनेछु। विशेष गरी तपाईँले बुझ्नुहोला प्रष्ट रूपमा, विशेष गरी भोलि हाम्रो निर्जला एकादशी व्रत, आज पनि हामीले एकादशीकै जस्तै गरी बस्नुपर्छ है। आज पनि हामी लसुन प्याज माछा मासुहरू खानु हुँदैन, चोखो शुद्ध भोजन हामीले आजको दिनदेखि नै गर्नुपर्ने हुन्छ होइन। त्यही भएर एकादशीको दिन अघिल्लो दिन र एकादशी भन्दा भोलिपल्ट पनि चोखो नितो, यानि कि द्वादशीको दिन पनि चोखो नितो शुद्ध भोजन हामीहरूले गर्नुपर्ने हुन्छ। शुद्ध भोजन त हामीले सधैँभरि हरेक दिन गर्नुपर्ने हो है। आज विशेष गरी भोलिको लागि चाहिँ निर्जला एकादशी हिन्दू धर्ममा अत्यन्त पुण्यदायी मानिन्छ। यस दिन वर्षभरिका 24 एकादशीको फल प्राप्त हुने विश्वास पनि रहेको छ। विशेष गरी निर्जला एकादशीको व्रतको विधि भनेको चाहिँ के छ भन्दा, बिहान ब्रह्म मुहूर्तमा उठी स्नान गर्ने, शुद्ध कपडाहरू वस्त्र धारण गर्ने, भगवान विष्णु र माता लक्ष्मीको पूजा गर्ने, ओम नमो भगवते वासुदेवाय यो मन्त्र पनि जाप गर्ने, विशेष गरी दिनभरि अन्न फलफूल तथा पानी समेत नलिई स्वास्थ्यले साथ दिएमा व्रत बस्नुपर्ने हुन्छ। औषधि सेवन गर्ने हुनुहुन्छ, रोगी हुनुहुन्छ, अस्वस्थ हुनुहुन्छ भने तपाईँले फलफूल जलहरू लिन सक्नुहुन्छ। विशेष गरी विष्णु सहस्रनाम, भगवद् गीता वा हरिनाम संकीर्तन पाठ गर्ने, साझा दीपदान गरी भगवान विष्णुको आराधना गर्ने र पूजा गर्ने, यस्तै गरी आरती गर्ने, भोलिपल्ट द्वादशी तिथिमा स्नान गरी ब्राह्मण वा योग्य व्यक्तिलाई दान दक्षिणा दिएर व्रत चाहिँ विशेष गरी पालन गर्ने भन्ने विशेष रहेको छ। यस दिन विशेष रूपमा के गर्ने भन्दा, जलले भरिएको घडा, विशेष छाता पंखा वस्त्र फलफूल आदि दान गर्न शुभ मानिन्छ। विशेष गरी तुलसीमा जल चढाई पूजा गर्ने, हरिनाम जप गर्ने, कीर्तन गर्ने, विशेष गरी सत्सङ्गमा समय बिताउने, क्रोध झुट निन्दा र तामसिक व्यवहारबाट टाढा रहने, विशेष गरी चाहिँ निर्जलामा विशेष गरी एकादशीमा व्रतमा पानी समेत नपिने भएकाले वृद्ध बिरामी र गर्भवती महिला वा स्वास्थ्यमा चाहिँ विशेष गरी समस्या भएका व्यक्तिहरूले चाहिँ आफ्नो स्वास्थ्य अनुसार फलाहार जल सेवन गरी पनि भगवान प्रति श्रद्धा राखी व्रत गर्न सकिन्छ। विशेष गरी चाहिँ निर्जला एकादशीको सम्पूर्णलाई अग्रिम शुभकामना पनि म तपाईँलाई टक्राउन चाहन्छु। भोलि तुलसीको दल छर्ने दिन रहेको छ, तुलसीको बीजा रोपण गर्ने दिन पनि रहेको छ, तुलसी बीजा रोपण होइन। भोलि तपाईँको चाहिँ विशेष गरी तुलसी छर्ने, त्यसपछि अर्को 15 दिनमा तुलसी गोड्ने, अनि अर्को 15 दिनमा तुलसी रोप्ने, यस्तो विधि हुन्छ क्या यसको चाहिँ होइन। तपाईँले विशेष ख्याल गर्नुहोला निर्जला एकादशी।

0: व्रतको विषयमा मैले तपाईँलाई छोटो जानकारी पनि गराएँ। तपाईँको लागि चाहिँ विशेष गरी निर्जल एकादशी व्रत भोलि रहेको छ। यस्तै गरेर अब अर्को तपाईँको चाहिँ विशेष गरी अर्को एउटा एकादशी आउँछ मैले भनेको थिएँ नि तपाईँलाई चाहिँ विशेष गरी चाहिँ यो चाहिँ विशेष गरी स्मार्तनम योगिनी एकादशी व्रत होइन तपाईँको, अनि त्यसपछि हरिशयनी एकादशी व्रत। यो हरिशयनी एकादशी व्रतमा तुलसी रोप्ने हो है, यो तपाईँलाई सबैलाई थाहा छ, मैले तपाईँलाई सिकाउनै पर्दैन हो कि होइन भन्नुहोस् त, कसै कसैलाई थाहा नहोला नभए सबैलाई थाहा हुन्छ। त्यही भएर भोलि चाहिँ तपाईँले तुलसीको दल राख्नको लागि चोखो शुद्ध ठाउँको पवित्र माटो, तुलसी मोठ छैन भने बनाइहाल्नुहोस्, अथवा बजारतिर तपाईँको घर छन् भने बजारतिर हुनुहुन्छ भने चाहिँ तपाईँहरूले रेडिमेड तुलसी पनि पाउँछ। तुलसीको मोठ पाउँदै पाउनु भएन भने अब आजको भोलि कसरी बनाउने भन्नुहुन्छ, एउटा गमलामा भए पनि रोप्नुहोस् है तुलसीलाई। तुलसीलाई मल अलि धेरै चाहिन्छ, गाईको मल अलि धेरै राख्ने। यस्तै गरेर जलहरू दैनिक रूपमा जल हामीले दिनुपर्छ तुलसीलाई। जल र मल पुग्यो भने तुलसी राम्रो मौलाउँछन्। तुलसी मौलायो भने हाम्रो घरमा नकारात्मक ऊर्जाहरू आउँदैन, सकारात्मक हुन्छ, राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधा अनि रोकावटहरू पनि हुँदैन भन्ने पूर्ण विश्वास हामीले गरेको छौं। 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने म तपाईँलाई विशेष जानकारी पनि गराउनेछु। र कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्ते,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर म रोल्पा दिदी,
0: रोल्पा जिल्लाबाट। हजुरको शुभ नाम?
1: हजुर मेरो नाम मिना खड्का।
0: मिना खड्का कि भीमा खड्का भन्नुभयो?
1: मिना खड्का।
0: रोल्पा कुन ठाउँबाट फोन गर्नु भएको?
1: त्रिवेणी
0: गाउँपालिकाबाट। कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मेरो भाइको।
0: भाइको जन्ममिति भन्नुहोस् त कति हो? 2063 साल 11 महिना 14 गते जन्म समय भन्नु?
1: राति 1 बजे सोमबारको दिन हजुर।
0: रातिको 1 बजे हो
1: हजुर।
0: उज्यालो भएको 13 गते कि 14 गते?
1: 14 गते।
0: 13 गतेको राति अनि उज्यालो भएको 14 गते हो
1: हजुर।
0: ल सुन्नुहोस् है ध्यान दिएर।
1: हजुर हजुर।
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। तपाईँको भाइको चाहिँ 2063 साल फागुन शुक्ल पक्षको आइतबारको राति उज्यालो भएको सोमबार है नवमी तिथिमा जन्म भएको छ। फागुन शुक्ल पक्षको नवमी तिथि, वृष राशि, मृगशिराको दोस्रो चरण, नाम आउँछ बोबाट नाम आएको छ बोधराज भन्ने नाम आउँछ बाबुको। मध्यनाले देव गर्न परेको छ, घातकमा परेको छ तिथि, विशेष गरी बाबुको लागि तिथि घातक, पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, हस्ता नक्षत्र घातक, नम्बरमा 2 नम्बर राशिमा सिंह राशि पनि घातक छ। कुण्डली असाध्य राम्रो छ, नराम्रो ग्रह छैन। अलिकति सूर्य ग्रहणको योग बनेको छ, सूर्य ग्रहणको योगको शान्ति गर्ने, आइतबारको दिन नुन नखाने, दैनिक रूपमा सूर्यलाई जल चढाउने है यो काम गर्नुपर्छ बाबुले, अनि त्यसपछि राम्रो हुन्छ, समस्याहरू आउँदैन। अनि सरकारी क्षेत्रबाट टाढा रहनुपर्छ, पुलिस थाना जानुपर्ने, जेल नेल पर्ने हो, यस्तो खालको कुण्डली पनि परेको छ। अहिले भद्रिकारा र बृहस्पति ग्रह राम्रै छ बाबुको, त्यस्तो नराम्रो छैन। विदेश यात्रा राम्रो, सरकारी जाए पनि मध्यम भन्ने देखाउँछ बाबुको लागि चाहिँ। समस्या के छ? एकदम राम्रो छ, अहिले त्यस्तो समस्याहरू केही छ?
1: अरू समस्या केही छैन। सम्बन्धहरू कस्तो हुन्छ, के हुन्छ?
0: राम्रो छ, सम्बन्धहरू राम्रो हुँदैन, दाजुभाइ चाहिँ अलिक फाप्दैन। पिता बुवा नफाप्ने ग्रह छ, सूर्य ग्रहणको योग परेको छ, आँखामा टाउकोमा दाँतमा समस्याहरू आउन सक्छ, अलिकति विशेष ख्याल गर्नु भन्नु होला। विवाह बारी हेराएर जुराएर विवाह गर्नुपर्छ, ठिक छ ग्रह, त्यस्तो चिन्ता लिनुपर्ने ग्रह छैन, बिस्तारै बिस्तारै गर्छन्। अब आइतबारको दिन नुन नखाने, सूर्यलाई दैनिक रूपमा तामाको अमखराबाट सूर्यलाई जल चढाउने भन्नुहोस्, राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन है। मैले भनिसकेँ अघि नै, बासँग त्यति राम्रो हुँदैन, आमासँग ठिक छ भनेर। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै हेर्नुहोला। उहाँले फोन गर्नुभएको थियो त्रिवेणी गाउँपालिका रोल्पा जिल्लाबाट आफ्नो भाइको विषयमा हेर्नको लागि चाहिँ नै, तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँहरूलाई गराउँदैछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? सुनबाट प्रतिमाजी बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ सुनबाट? तपाईँको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2047
0: माघको 7 गते। समय भन्नु? 9:30-10 बिचमा रातिको है। जन्म कुन जिल्ला हो?
1: रूपन्देही।
0: ल सुन्नुहोस् है, ध्यान दिएर, श्रीमती रामानुजाय नमः। 2047 माघ शुक्ल पक्षको सोमबार षष्ठी तिथिमा जन्म मीन राशि, उत्तर भारतको चौथो चरण, नाम आउँछ गुरु सिंह, यहाँबाट नाम आउँछ तपाईँको मीन राशि पर्छ। मध्यनाडी नरगन परेको छ। घातकमा तपाईँको लागि चाहिँ विशेष गरी तिथि पञ्चमी दशमी पूर्णिमा घातक, शनि शुक्रबार घातक, नम्बरमा 8 नम्बर राशिमा विशेष गरी मीन राशि घातक भनेर लेखिया छ। तपाईँको विशेष गरी एउटा गुरु चाण्डाल योग परेको छ, एउटा सूर्य ग्रहणको योग बनेको छ। अलिक छिटो रिसाउन मन लाग्छ तपाईँलाई, रिसलाई कम गर्ने कन्ट्रोल गर्ने गर्नुपर्छ। विवाह बारीमा अलिकति बाधा आउने, श्रीमानसँग सम्बन्धहरू त्यति राम्रो नगराउने, कुरा विचार अलिकति नमिलाउने पनि भन्छ। सामान्य नाग दोष परेको छ, सामान्य खालको तपाईँलाई चाहिँ यो सूर्य ग्रहण र गुरु चन्द्र योगको रत्न कवच पाउँछ हामीसँग। यो रत्न कवच तपाईँको लागि आवश्यक छ। यो रत्न कवच धारण गर्नुहोस्, रिसलाई कम गर्नुहोस्, शीतलतातिर अलिकति बस्ने गर्नुहोस्, पानी अलिक भेट पिउने गर्नुहोस्, तपाईँको लागि राम्रो हुन्छ। वैदेशिक विदेश यात्रा राम्रो देखाउँछ यहाँबाट। एकादशीको व्रत बस्दा गुरु चन्द्र योग राम्रो पनि हुन्छ, समस्याहरू कम हुन्छ। अहिलेको लागि चाहिँ तपाईँको लागि ग्रह चलेको छ, एउटा 7.5 चलेको छ, एउटा ग्रह तपाईँको लागि चलेको छ अहिले, विशेष गरी भ्रामरी सकिएर अब भद्रिका लाग्दैछ, मन अलि चञ्चल हुने ग्रह छ, अलिकति विशेष ख्याल गर्नुहोला। आफ्नो आफन्तसँग मनमुटाव हुने, एक्लो भएको महसुस हुने कुण्डली पनि परेको छ है तपाईँको है। तपाईँलाई आइतबारको दिन सोहोरी त गर्नुहोस्, नुन नखानुहोस्, आइतबार एकादशीको व्रत दैनिक रूपमा एकादशी व्रत बस्नुहोस् होइन। एकदम राम्रो हुन्छ एकादशीको व्रत बस्नुहोस्, तपाईँलाई धेरै कुरामा सहज र धेरै कुरामा राम्रो भएको महसुस हुन्छ। आइतबारको दिन नुन नखाने, आइतबार अथवा दैनिक रूपमा जल चढाउने है, सूर्यदेवलाई जलहरू चढाउनुहोस्, सूर्यलाई नमस्कार गर्नुहोस्, राम्रो हुन्छ ग्रहहरू, चिन्ता गर्नु पर्दैन है। एकदमै राम्रो भइहाल्छ है त। तपाईँको 5 घर देखिन्छ, अब आज भोलि सन्तान ठ्याक्कै भन्न मिल्दैन क्या हामीहरूले पनि सम्बन्ध राम्रो रहन्छ त्यस्तो चिन्ता गर्नु पर्दैन. ज्येष्ठ सन्तान चाहिँ अलिकति नफाप्ने है होइन, अरू सन्तानसँग ग्रहहरू मिल्छ, ज्येष्ठसँग अलि मिल्दैन पछि भविष्यमा. हुन्छ हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद. कार्यक्रम सुन्दै गर्नु होला. उहाँले फोन गर्नु भएको थियो सुनौलबाट, फोन गर्नु भएको थियो नवलपरासी, पश्चिम नवलपरासी सुनौलबाट. तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला. र तपाईँहरू यदि मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ, भेटेर कुराकानी गर्न चाहनुहुन्छ, फेस टु फेस भेटेर कुराकानी गर्छु म, परिवार सबैजनाको एकैपटकमा हेराउँछु म भन्नुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्न पनि सक्नुहुन्छ. हाम्रो ज्योतिष कार्यालयको ठेगाना हो भरतपुर 8 गौरीगञ्ज हेल्पपोस्टकै अगाडि आएर तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ. भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँ. यसो कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं. कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते. हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? ओहो, उहाँको फोन काटियो है. 9841575223 र 9805675223 नम्बरमा तपाईँहरू पनि कोसिस गर्दै गर्नुहोस्. अहिलेको लागि चाहिँ कोही मित्र आउनु आइसक्नु भएको छ, उहाँलाई स्वागत गरिहाल्छु म. कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते. कहाँबाट को बोल्दै हुनुहुन्छ? घराइदिनबाट बामदेव कुमारजी बोल्दै हुनुहुन्छ, दाङ जिल्ला है. कसको विषयमा हेर्न चाहनुहुन्छ दाङबाट?
2: श्रीमतीको विषयमा.
0: म्याडमको विषयमा जन्ममिति भन्नुहोस् त, कति हो उहाँको?
2: 2056 साल 2056 साउनको 29
0: साउन महिनाको 29 गते हो.
2: हजुर,
0: जन्म समय भन्नुहोस् त.
2: समय 4:30-5 बजे.
0: 4:30-5 बजे बेलुका कि बिहान?
2: बेलुका.
0: बेलुकाको 4:30 बजे. बार के बार पर्दो छ थाहा छ?
2: शनिबार.
0: हजुर, ठ्याक्कै मिलेको छ. ल सुन्नुहोस् है त, 2056 साल श्रावण शुक्ल पक्षको 4 तिथिमा जन्म, शनिबारको दिन, राशि कन्या राशि, नाम आउँछ पवित्र है.
2: हजुर,
0: नाम आउँछ पवित्र भन्ने नाम आउँछ नानीको. जन्म जिल्ला रोल्पा जिल्ला हो.
2: हजुर,
0: ल ठिक छ, सुन्नुहोस् है ध्यान दिएर. आज नानी नरकाउनु परेको छ नानीको चाहिँ, घातकमा नानीको परेको छ तिथिहरू चाहिने, विशेष गरी पञ्चमी दशमी पूर्णिमा घातक, शनिबार घातक, नम्बरमा 12 नम्बर, राशिमा मकर भन्ने राशि घातक छ. कुण्डली त रानीको राम्रो छ, त्यति खासै नराम्रो छैन, ठिकै छ. अलिकति सूर्य ग्रहण दोष, शनि निचो भएर बसेको छ, सन्तानमा आएर अलिकति बाधा आउने, प्रेम विवाह हुने ग्रहहरू पनि परेको हो नानीको चाहिँ. यहाँबाट हेर्दाखेरि चाहिँ कुण्डली त्यस्तो बिग्री नराम्रो कुण्डली छैन, राम्रै देखिन्छ यहाँबाट हेर्दाखेरि. यो आइतबारको दिन नुनहरू नखाने, चोखोली त गर्नु चाहिँ पर्छ है नानीले. यो गरिदिनु भने नानीलाई धेरै कुरामा राम्रो र सहज भइहाल्छ, समस्याहरू आउँदैन. अहिलेलाई ग्रह चलिराखेको छ उहाँको लागि भद्रिका र अर्को राहु भन्ने ग्रह चलेको छ. साउन भदौ असोज कार्तिक मङ्सिर, मङ्सिर महिनापछि राहु सकेर बृहस्पति लाग्छ, त्यसपछि अलिकति ग्रहहरू सुधार हुन्छन्, राम्रो हुन्छ. अहिले विदेशतिर जाने हो भने एकदम सजिलोसँग जान सकिन्छ, एप्लाई गर्दाखेरि भिसा लाग्न सक्ने सम्भावना पनि धेरै नजिक र सरल हुन्छ. शनिबारको दिन पिपलबाट जल चढाउनुपर्छ, आइतबारको दिन नुनहरू नखाने राम्रो हुन्छ, शनिबारको दिन तेल नखाने, तोरीको तेलहरू नखाने है नानीको लागि एकदम राम्रो हुन्छ, समस्या आउँदैन है. सन्तानमा अलिकति बाधा छ यिनको, नानीकोबाट चाहिँ अलिकति बाधा हो सन्तानको लागि. यस्तो हुन्छ अब, कहिलेसम्म भन्दा पनि सन्तानमा बाधा आइरहने कुण्डली हो क्या, यसोलाई चाहिँ अब रत्न कवचहरू लाउनुपर्छ नानीकोबाट. अब तपाईँले ग्रहले जित्या रहेछ भने समस्या नआउला, नभए नानीकोबाट चाहिँ सन्तानमा अलिकति बाधा आउने, किनकि शनि निजो भएर बसेको सन्तान स्थानमा होइन, गर्भमा रह्यो भने, बच्चाहरू रह्यो भने पनि खेर जान सक्छ कसैको, कसैको पछि गएर सन्तान जन्मेपछि अकारण मृत्यु हुने कुण्डलीहरू पनि पर्छ, फलामहरूबाट दुर्घटना आदि हुन सक्ने सम्भावना पनि हुन्छ। यसको लागि रत्न कवच त आउँछ हामीसँग, यो रत्न कवच लगाइदिनु भयो भने नानीलाई सन्तानलाई पनि राम्रो हुन्छ, उहाँलाई आफैलाई पनि राम्रो भइहाल्छ है। अरू केही छ सोध्न मन लागेको कुरा केही समय सोध्नुहोस्।
2: अनि स्वभावको अनि
0: त्यो त छ, अब त्यो त भन्नै पर्दैन नि। सूर्यग्रहण परेको मान्छेको एकवटा स्वभाव हुने, जिद्दी स्वभाव हुने, उहाँले भनेको कुरा सही, हामीले भनेको कुरा बेठिक होइन, त्यो स्वभावको हुने, कुण्डली त परेको हो। त्यसको लागि चाहिँ रत्न कवच लगाइदिनु भयो भने ठिक भइहाल्छ, सम्पूर्णलाई कुरालाई रत्न कवचले काम गरिहाल्छ। नर्गनु पर्नु भएको छ नि त उहाँ चाहिँ होइन, त्यो भएर समस्या भएको हो। अनि फेरि कन्या राशि पनि परेको छ, कन्या राशि व्यक्ति अलिकति एकरो स्वभावको चाहिँ भइ नै हाल्छन् क्या है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नु भएको थियो दाङबाट आफ्नो श्रीमतीजीको विषयमा हेराएर गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो र आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 9845175223 र 9805675223 नम्बरमा सम्पर्क गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडोको बोल्दै हुनुहुन्छ, हजुर नमस्ते।
3: हजुर नमस्कार।
0: नमस्कार, काँडोको बोल्दै हुनुहुन्छ।
3: हजुर म सुनलबाट हो।
0: सुनलबाट, हजुरको शुभ नाम?
3: मेरो शिव कुमारी।
0: शिव कुमारी, नारायणको नाम शिव कुमारी, बोलाउने नाम के हो तपाईँको?
3: बोलाउने नाम जमुना।
0: जमुना हो, हजुर। शिव कुमारी तपाईँको नारायणको नाम, आफ्नै बारेमा हेर्नुहुन्छ?
3: हजुर।
0: जन्ममिति भन्नुहोस् त तपाईँ कति हो?
3: मेरो त जन्ममिति त त्यति थाहा छैन,
0: छोराको बारेमा हेर्नुहुन्छ? जन्ममिति भन्नु, छोराको जन्ममिति कति हो?
3: छोराको जन्ममिति 2050
0: जेठ 22 गते। हजुर, समय भन्नु? दिउँसोको 1:45 हो, 1:45 होइन। जन्म कुन जिल्ला पर्छ बाबुको?
3: बाबुको जन्म दार्जिलिङ जिल्ला पर्छ।
0: दार्जिलिङ पर्छ, ल सुन्नुहोस् है ध्यान दिएर। 2049 जेठ शुक्ल पक्षको बिहिबार चौथी तिथिमा जन्म कर्कट राशि, पुनर्वसु नक्षत्रको चौथो चरण, नाम आउँछ हीबाट, नाम आएको छ हीरा कुमार, हीरालाल है, यस्तो नाम आउँछ। आज दिनले देवगण परेको छ बाबुको, घातकमा तिथि परेको छ द्वितीय सप्तमी द्वादशी, बुधबार घातक, अनुराधा नक्षत्र घातक, नम्बरमा 7 नम्बर राशिमा वृष राशि बाबुको, र विशेष घातक बाबुको कर्कट राशि हो। शतमाङ्गलिक परेका छन्, विवाहमा दाम्पत्यमा बाधा आउँछ, पहिलो घरबार दाम्पत्यमा समस्या आउने, बुहारी कडा कडा स्वभावकी पर्ने, यस्तो ग्रहहरू परेको छ। विदेश असाध्यै नै राम्रो, विदेश सरकारी जाए पनि असाध्यै राम्रो, फलामु सम्बन्धी ग्रह राम्रो छ, नराम्रो छैन बाबुको। एउटा विवाहबारीमा दाम्पत्यमा अलिकति बाधा आएको छ देखिन्छ, अरू म त राम्रै देख्छु म यहाँबाट हेर्दा है। अब यो माङ्गलिको रत्न कवच बाबुले लगाउनै पर्छ, नलगाइकन हुँदै हुँदैन। अहिले ग्रह पनि फेरि सङ्कट भन्ने ग्रह चलेको छ है, त्यही भएर रत्न कवच बाबुले लाउनु पर्छ। रत्न कवच लगाउने, मङ्गलबारको दिन चोखो खाने, शुद्ध भोजन गर्ने गरे भने यति गरे पुगिहाल्छ, अरू केही पनि गर्नु पर्दैन, ठिक छ, ग्रहहरू राम्रै छ। अहिले सङ्कटको शान्ति गर्नु पर्यो, माङ्गलिक परेका छन्, माङ्गलिक गर्ने बाबुको राय चाहिँ, माङ्गलिकको रत्न कवच पाउँछ हामीसँग, यो लाउनु पर्छ, अनि त्यसपछि चिन्ता गर्नु पर्दैन, ठिक छ ग्रहहरू, चिन्ता नगरिदिनुहोस् है। हजुर भन्नुहोस् त, अरू के छ, कसो केही छ अरू सोध्न मन लाग्छ बाबुको बारेमा? होइन, 12 भन्दा पनि मिलाउनु पर्छ, रुद्री अग्नि जुरेको दिन चाहियो नि ग्रह कटाउनुलाई होइन, रुद्री अग्नि जुरेको दिन ग्रह कटाउनु पर्छ। सङ्कटा भन्ने ग्रहको शान्ति गर्नलाई 8000 जाप गर्नुपर्छ सङ्कटाको बाबुले, है अनि केतु भन्ने ग्रह पनि चलेको छ, केतुको 17,000 जाप गर्नुपर्छ, माङ्गलिकको पनि जाप गर्ने 10,000 माङ्गलिकको जाप गर्नुपर्छ वैदिक मन्त्रबाट बाबुको लागि रत्न कवच लगाइदिनुहोस्, त्यसपछि दशाको शान्तिहरू चाहिँ बाबुको गर्नु होला है। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ है त। राम्रो छ विदेश राई, त्यस्तो नराम्रो छैन, ठिक राम्रो विदेश राम्रो सरकारी जय। तपाईँको छोराको ग्रह सबै थोक राम्रो छ, विवाह दाम्पत्यमा बाधा हो, यति कुरा बुझ्नुहोस् होइन, अरू सबै कुरा राम्रो छ, ग्रहहरू नराम्रो छैन, ठिक छ। त्यही त भने त मैले विवाहमा बाधा छ, अरूमा बाधा छैन, अहिले सुरुदेखि तपाईँलाई यही मात्रै भनिरहेको छु हो कि होइन। यसको लागि रत्न कवच लगाइदिनुहोस् तपाईँले, रत्न कवच नलगाइकन हुँदै हुँदैन बाबुको, पहिला सुरुमा रत्न कवच लगाइदिनुहोस्, बल्ल त्यसपछि अरू कामहरू गर्नुहोला। रत्न कवच हामीसँग पाउँछ, 10 बजेपछि फोन गर्नु यही नम्बरमा तपाईँलाई उपलब्ध हुन्छ, म बनाएर पठाइदिउँला, बाबुले लगाउनु लगाउनु भन्नुहोस्, त्यसपछि सम्पूर्ण कुराहरू बाबुलाई राम्रो हुँदै जान्छ, समस्याहरू कम आउँछ, बाधाहरू कम आउँछ, रोकावटहरू कम आउँछ भन्ने कुराहरू है।
3: गुरु पहिला मैले छोरीको 3-4 महिना अगाडि छोरीको लगाइदिएको थिएँ,
0: छोरीलाई लगाएपछि राम्रो भएको राम्रो भयो होइन।
3: हजुर छोरी विदेश किन्थे नि, अब गइकिन ठिकै छ, छोरीलाई त
0: रत्न कवच लगाएर विदेश गएकी हुन्न नि।
3: हजुर पहिला गइथ्यौँ, सिक्किम आएको थियौँ, त्यही बेलामा हजुरलाई कन्ट्याक्ट गरेर पठाइदिनु भएको थियो, पहिला हेराउँदाखेरि रत्न कवच लगाउन पर्छ भन्नु भएर त्यहाँ हजुरले पठाइदिनु भयो र लगाएर गइथ्यौँ, त्यस्तो ठिकै छ अहिलेलाई।
0: हजुर राम्रो छ नि,
3: हजुर
0: त्यही त, बेकार पैसा मात्रै खर्च भयो भन्ने भएको छैन नि, बाबुलाई लगाइदिनुहोस् है, यो माङ्गलिकले खतम बनाउँछ क्या जिन्दगी, बुझ्नु भएन, माङ्गलिक पर्नु चाहिँ फेरि राम्रो भयो नराम्रो त होइन, भाग्यमानी मान्छे माङ्गलिक कालो सर्व योग योगमा मान्छेहरूलाई पर्छ होइन, तर हामीले के हुन्छ भन्दा अब जस्तै हामी धार्मिक त हामी धार्मिक हो, हिन्दू त हामी हिन्दू हो होइन, तर दैनिक रूपमा पूजापाठ गर्दैन आजभोलि केटाकेटीले क्या, अनि दैनिक रूपमा गायत्री मन्त्र पनि जप गर्दैनन् क्या होइन, हो त्यो भएर समस्या भएको हो, अरू केही पनि होइन। जस्तै दैनिक रूपमा बिहान बेलुका गायत्री जप गर्ने, पञ्चाङ्ग पूजा गर्ने, हनुमान चालिसाहरू पाठ गर्ने होइन, गणेश अथवा शेषहरू पाठ गर्ने हो भने रत्न कवच बाबु लाउनै पर्दैन, यो सबै कुराहरू गर्न खोज्दैन आधाभरिका केटाकेटीहरूले, हो त्यो भएर चाहिँ रत्न कवच लगाइसकेपछि राम्रो हुन्छ, समस्याहरू बाधाहरू रोकावटहरू नआओस् भन्नको लागि चाहिँ धारण गर्ने हो क्या है।
3: हजुर
0: उहाँले फोन गर्नुभएको थियो, हामीलाई सुनौलबाट फोन गर्नुभएको थियो, उहाँले चाहिँ तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9056575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको बारेमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। रत्न कवच लगाउनु भएका हाम्रा प्रिय श्रोताहरूले मुख बार्नु होला, मुख बार्नु भयो भने तपाईँलाई 100 मा 100 राम्रो हुन्छ, र काम बिग्रेको बिग्रेछ हैरान हुनुभएको छ भने रत्न कवच लाउनुहोस्, तपाईँलाई राम्रो भइहाल्छ, रत्न कवच हामीसँग पाउँछ, तपाईँलाई चाहियो भने भन्नुहोस् म बनाएर पठाइदिउँला है भन्दै कार्यक्रमको लागि चाहिँ आजको समय अवधि सकियो भनेर जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु, तपाईँसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुबेजीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम:
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
0: खेतमा पानी जमाइराख्ने:
1: वेभिस्टिन वा डेरो 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
3: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर 20 सनौली बजार, चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 98550 52।
4: सूचना, संगीत र मनोरञ्जनको अटुट साहिलो, यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।
5: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो। इट्स 8 AM।
6: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना: विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन, प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 056-493-495।
7: अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन लिउँ कि भनेको, विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
8: लिउँछु मात्र होइन, भटभटी रिकन्डिसन एन्ड ओक्सोबाट लिइहाल न, मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
7: ए हो र, म पनि त्यही जानु पर्यो, भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा हुने भयो।
9: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
7: प्रोप्राइटर अमित परसाई, हटवटी रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो, मोबाइल 98550 82751।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
2: वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा

0: करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
1: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
0: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
2: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
0: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये दुई वा दुई भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
0: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
3: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
0: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच चनौली बजार, चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 98-550-52-454, 98-455-20-454, इमेल lok.logic2@gmail.com।
3: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसी पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोल्युसन।
4: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: रञ्जनको अटो
1: एक बार बाटी
0: आउ रेडियो साहिनी 99.8 मेगाहर्ज
2: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM
3: औरेलको साथमा।

0: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह बीबीएस र बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन मैयादेवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0564394595
1: नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
2: नानी के भयो किन रोएको विवाहको समय

0: नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको नयाँ केन्द्रीय समिति चयनका लागि आज हुने भनिएको मतदान प्रक्रिया ढिलो हुने भएको छ। 900 जना केन्द्रीय सदस्यका लागि 400 भन्दा बढ़ीको उम्मेद्वारी परेपछि निर्वाचन आयोगलाई उम्मेद्वारको अन्तिम नामावली तयार पार्न समय लागेको हो। यसअघि आज बिहान 9 बजेबाट मतदान शुरू गर्ने तय भएको थियो। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भएकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ। खुल्ला र समावेशी समूह मिलाएर भोटिङ मशिनमा नामहरू राख्नुपर्ने भएकाले मतदान शुरू हुन समय लाग्ने प्राविधिकहरूले जनाएका छन्। मतदान इलेक्ट्रोनिक भोटिङ मशिन मार्फत हुने राष्ट्रपाले जनाएको छ। पार्टी सभापति रवि लामिछाने भने निर्भय उपनिर्वाचित भइसक्नु भएको छ। राष्ट्रपतिका अनुसार केन्द्रीय सदस्य र पदाधिकारीको मतदान आजै सकाएर आजै नतिजा सार्वजनिक गर्ने तयारी छ। पहिलो चरणमा केन्द्रीय सदस्यहरूको मतदान सकिएपछि मात्रै अन्य पदाधिकारीको निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ। राष्ट्रपतिको पहिलो महाधिवेशन असार 7 गतेदेखि चितवनमा जारी छ। 9 गते नै महाधिवेशन सक्ने भनिए पनि प्रतिनिधि टुंगो लगाउन ढिलाइ हुँदा महाधिवेशन लम्बिएको राष्ट्रपतिले जनाएको छ। आगामी आर्थिक वर्षको बजेट ल्याउन स्थानीय तहहरूलाई चट्टारो परेको छ। संघीय मामिला मन्त्रालयका अनुसार देशभरका 753 स्थानीय तहमध्ये हालसम्म 64 पालिकाले मात्र बजेट पेश गरेका छन्। अब 689 पालिकाले बजेट ल्याउन बाँकी छ। प्रदेशगत रूपमा सबैभन्दा बढ़ी मधेस प्रदेशका 19 र सबैभन्दा कम कर्णालीका 4 पालिकाले बजेट ल्याएका छन्। यस्तै गण्डकीका 12, बागमतीका 11, लुम्बिनीका 7, सुदूरपश्चिमका 6 र कोशीका 5 पालिकाले हालसम्म बजेट पेश गरेका मन्त्रालयले जनाएको छ। कानून अनुसार 10 गते भित्र बजेट ल्याउनुपर्ने र असार मसान्तभित्र पास गरिसक्नुपर्ने व्यवस्था छ। असार 10 गते भित्र बजेट नल्याए 5% र असार मसान्तभित्र पनि नल्याए 10% सरकारी अनुदान कटिने वित्त आयोगको नियम छ। असार मसान्तभित्र बजेट पास नभए साउन 1 गते भित्र पालिकाहरूले रकम खर्च गर्न पाउँदैनन्। आगामी वर्षका लागि संघीय सरकारबाट स्थानीय तहले 3.14 अर्ब रूपियाँ बजेट पाउँदैछन्। पालिकाहरूले यो पटक भौतिक पूर्वाधार, सुशासन र प्रविधिमा आधारित सेवा प्रवाहलाई प्राथमिकता दिएको बताएका छन्। काठमाडौँको टिको अस्पताल बाहेक देशभरका सरकारी स्वास्थ्य संस्थाहरूमा रेबिस र सर्पदंश विरूद्धको खोपको अभाव भएको छ। खोप खरिद प्रक्रियाको टेण्डर रद्द हुनु र अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़नुले 2 महिनादेखि खोपको अभाव भएको हो। बाहिरका जिल्लाहरूमा खोप अभाव भएपछि बिरामीहरू काठमाण्डुको शुक्र राष्ट्र अस्पताल तथा सरूवा रोग अस्पताल धाउन बाध्य भएका छन्, जसले गर्दा अस्पतालमा अत्यधिक भीड़ बढ़ेको छ। सरकारले हालै भित्राएको 4,500 भायल रेबिस विरूद्धको खोप टेको अस्पतालका लागि मात्र 1 महिना पुग्ने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। गर्भियाममा दैनिक 20 भन्दा बढ़ी मानिसलाई सर्पले डस्ने गरे पनि हाल विभागसँग सर्पदंश विरूद्धको एन्टिस्मैक भेनम जम्मा 1,000 फाइल मात्र मौजदात रहेको छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड।

0: वर्ल्ड कप 2026 को अवसरमा सिन्जी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिन्जी टिभी, खेल सँगै भरोसा सँगै।
1: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। पोखरा महानगरपालिकाले बस्तर क्षेत्रमा बनाइएका 520 फुट व्यापारिक संरचना हटाएको छ। गत जेठ 4 गतेदेखि डोजर चलाएर महानगरले वास्तुला कम्प्लेक्सका 320 र अन्य 200 वटा सटर कवलहरू खाली गराएको हो। 2030 सालमा बस्तार बनाउनका लागि 205 रूपियाँ जमीन अधिग्रहण गरिए पनि हालसम्म बस्तार बन्न सकेको छैन। महानगरले व्यापारिक भवन भत्काए पनि त्यहाँ रहेका 3 वटा सुकुम्बासी बस्ती भने अझै हटाएको छैन। ती बस्तीमा 572 वटा घर परिवार बस्दै आएका छन्। महानगरपालिकाले सुकुम्बासीहरूलाई 6 वटा वैकल्पिक स्थानमा व्यवस्थापन गर्ने गरी प्राविधिक अध्ययन गरिरहेको र व्यवस्थापन भएपछि मात्रै ती घर टहरा हटाउने जनाएको छ। जग्गा सट्टा फर्ना सम्बन्धी विवाद छानबिनका लागि पूर्व न्यायाधीशको नेतृत्वमा समिति समेत गठन गरिएको छ। नेपाल भारत सीमा नाकाबाट सशस्त्र प्रहरीले 45 लाख रूपियाँ भन्दा बढ़ी मूल्यका अवैध सामान बरामद गरेको छ। बाँकेको बागेश्वरी स्थित सशस्त्र प्रहरी बल नम्बर 23 र मातहतका कार्यालयहरूले विशेष चेकिङका क्रममा उक्त सामान समातेका हुन्। बरामद गरिएका सामानहरूमा लत्ता कपड़ा, किराना सामग्री, पेय पदार्थ, मोटरसाइकल, ब्रोइलरको खुरा, फलफूल र तरकारी रहेका छन्। सशस्त्र प्रहरीका अनुसार मुख्य नाकामा निगरानी कड़ा पारिएपछि सहायक नाकाबाट तस्करी गर्ने क्रम बढ़ेको छ। समातिएपछि सामान र तस्करीमा संलग्न व्यक्तिहरूलाई नेपालगंज भन्सार कार्यालय बुझाइएको छ। मनसून कमजोर हुँदा तराईका क्षेत्रमा गर्मी बढ़ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आज तातो हावा चल्ने सम्भावना छ। यस्तै बागमती र गण्डकी प्रदेशका तराईका भागमा पनि तापक्रम बढ़ने अनुमान गरिएको छ। नेपालमा मनसून भित्रिए पनि कमजोर रहेकाले तत्काल ठूलो वर्षा हुने छाँटकाट छैन। महाशाखाका अनुसार काठमाण्डौ उपत्यका सहित देशका धेरै जसो ठाउँमा आज र भोलि मौसम सुखा रहनेछ। यद्यपि कोशी, बागमती र गण्डकी प्रदेश पहाड़ी भूभागका थोरै स्थानमा भने मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसम विज्ञान विभागले जनाएको छ। अब विदेशका खबर। युरोपभर अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ। फ्रान्स र जर्मनी लगायतका देशहरूमा गर्मी छल्न पौडी खेल्ने क्रममा 45 भन्दा बढ़ी मानिसको डुबेर मृत्यु भएको छ। फ्रान्समा गर्मीका कारण 1300 भन्दा बढ़ी विद्यालय बन्द गरिएका छन् भने 54 वटा क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ। नदीको पानी तातो भएपछि एउटा आणविक रिएक्टर समेत बन्द गरिएको छ। बेलायत र बेल्जियममा पनि तापक्रमले पुराना रेकर्ड तोड्ने चेतावनी दिँदै नागरिकहरूलाई सतर्क रहन भनिएको छ। वैज्ञानिकहरूले यसलाई जलवायु परिवर्तनको असर भएको बताएका छन्। यता श्रीलंकामा तीव्र रूपमा फैलिरहेको डेंगू रोग नियन्त्रणका लागि सरकारले सेना परिचालन गरेको छ। त्यहाँका अस्पतालहरूमा दैनिक 1,000 भन्दा बढ़ी नयाँ बिरामी भर्ना हुन थालेपछि सेना, नौसेना र वायुसेनाका सदस्यहरूलाई लामखुट्टे नष्ट गर्ने अभियानमा खटाइएको हो। श्रीलंकामा यस वर्ष हालसम्म 50,000 मानिस डेंगूबाट संक्रमित भइसकेका छन् भने 29 जनाको मृत्यु भइसकेको छ। अब फिफा विश्वकप जारी। फिफा विश्वकप 2026 अन्तर्गत सन् हकीको खेलमा पोर्चुगलले उज्बेकिस्तानमाथि 5-0 गोलको विशाल जित दर्ता गरेको छ। गैराती भएको खेलमा पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले 2 गोल गरे भने मानुएल मेन्डेस र राफेल लियोले 1-1 गोल थपे। यो जितसँग पोर्चुगलले 4 अंक जोड़ेको छ। यस्तै समूह एनको खेलमा इंग्ल्याण्ड र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। अर्को खेलमा क्रोएसियाले पानामालाई 1-0 गोल अन्तरले पराजित गरे। यो हारसँगै पानामा 1 खेल बाँकी छँदै विश्वकपको अर्को चरण पुग्ने दौड़बाट बाहिरिएको छ। अहिले कोलम्बिया र कंगोबीचको खेल भइरहेको छ। जारी खेलमा दुवै टोली गोल रहित बराबरीमा खेलिरहेका छन्। हवस् त अहिलेलाई काठमाडौँ उपत्यका सहित रेडियो एमआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर यति नै। बिहान 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।
3: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन। सम्पर्क नम्बर 056-493-495।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेर्नु न नानीको बाबा
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
8: खरो विषयमा चारो बहस, नेपाली बहस।
9: यस नेपाली बहसका साथमा आइपी तयारी चर्चा
10: डिसो फाइबरनेट।
11: पीडित व्यक्तिहरू जो हुनुहुन्छ इन्फिनियन एसेटका चाहिँ को कसको हो त भन्दाखेरि इन्फिनिटी होल्डिङ सेन्टरको जसको 100% लगानी छ, त्यो 100% लगानी भएको चाहिँ दीपक भट्टसँगको बिचौलियासँगको चाहिँ सम्बन्ध भएको, उहाँहरूको पार्टनर भएको त अहिलेकै गृहमन्त्रीजी हुनुहुन्छ नि, होइन र? अनि उहाँहरूसँग सम्बन्धित गृहमन्त्री चाहिँ
12: अनि गृहमन्त्री माथि होइन, तर तपाईँको उपाध्यक्षमाथि चाहिँ कसरी प्रतिशोध भन्ने कुरा, तपाईँहरू कसरी सशक्त प्रतिवाद गर्छौ भन्ने उसमा उत्रिनुहुन्छ। यही कारणले त यही कारणले त देश आज ग्रे लिस्टमा गयो गोविन्दजी।
11: होइन यस्तो छ, यो हामीले चाहिँ के भनेको छौँ भने सशस्त्र प्रतिवाद गर्छौँ हामी, कानुन हिसाबले गर्छौँ, राजनीतिक हिसाबले भनेको छौँ, होइन? यस्तो मतलब भनेको सड़कमा उत्रियो सड़कमै हिसाबले चाहिँ जानुपर्छ भन्ने होइन। यो आज बुढी मर्यो भन्दा पनि कालपल्के भन्ने ढङ्गको चाहिँ यो ठूलो समस्या भएको छ। यो आज विष्णु पौडेल मात्र माथि मात्र होइन, हिजो केपुली माथि मात्र होइन, हाम्रो पार्टी अध्यक्ष पार्टी उपाध्यक्षमाथि चाहिँ यो ढङ्गको चाहिँ गिरफ्तारी भएको भन्ने मात्र होइन, भोलि त यो हरेक मान्छेहरू हरेक नागरिकहरू त असुरक्षित छन् नि, हरेक व्यवसायहरू त असुरक्षित छन् नि। यो ढङ्गले चाहिँ तपाईँले देख्नु भएको छ नि, अहिलेसम्म त दर्जनौ मान्छेहरूलाई, दर्जनौ प्रतिष्ठित व्यक्तित्वहरूलाई चाहिँ समातेर बिना चाहिँ अनुसन्धान समातिएको छ, अनि अनुसन्धानमा दोषी देखिँदैन, अनि उनलाई चाहिँ छोड्नुपर्ने अवस्था आएको छ। त्यस कारणले हामीले भनेको के हो भने अनुसन्धान गर्नु पलाउनु पर्दछ, अनुसन्धान गर्नुपर्दछ हरेक नागरिकलाई, हरेक नेकपा एमालेका नेतामाथि अनुसन्धान हुनुपर्छ, त्यो राजनीतिक हिसाबको अनुसन्धान हुनुपर्छ, त्यो कानुनी हिसाबले अनुसन्धान हुनुपर्छ। गैरकानुन ढङ्गले चाहिँ गर्नु हुँदैन, गैरकानुन ढङ्गले चाहिँ स्टनबाजी देखाउनु हुँदैन। जस्तै विश्व पौडेलको विषयमा पनि कार्यक्रमबाट उठाउनु पर्ने, सुकेत जानुभएको थियो, सुकेतबाट उठाउनु पर्ने अवस्था थिएन होला नि त, उहाँलाई त राज्यले पिएसै दिनुभएको थियो, पर्यटनलाई लिएर आउनु, ल आउनुहोस् तपाईँ उपस्थित हुनु सुनायो भयो त 100% हुन्छ नि, हामी त अनुसन्धानलाई सघाउँछौँ भनेर आएका छौँ।
12: होइन, एमालेभित्र तपाईँका पार्टी उपाध्यक्ष विष्णु पौडेललाई चाहिँ नेकपा एमालेका अग्रवाल पनि भनिन्थ्यो अरे, होइन? खिसीचुरी गरिन्थ्यो अरे नि त नेता कार्यकर्ताहरूमा, तपाईँले सुन्नुभएको छ नि, होइन?
11: त्यो कसले के भनिन्छ भन्ने कुरा त अहिले पनि त भनिन्छ नि, अहिलेको प्रधानमन्त्रीज्यूलाई चाहिँ मालपानीको गाडी चढेर, महँगो गाडी चढेर उहाँको चाहिँ पार्टनर भनिँदैन र? उहाँको त बिचौलिएको त अहिलेको त खास हो भन्ने त प्रधानमन्त्रीज्यू हुनुहुन्छ, जो चुनावभन्दा अगाडि नै चुन्न, जसले चाहिँ चुन्न प्रसाद र चाहिँ कमल किशोर मालपानीको महँगो महँगो गाडी चढेर चाहिँ उहाँहरूबाट चाहिँ करोडौँ पैसा लिएको होइन र? अहिलेको पार्टनर दीपक भट्ट बिचौलियासँग चाहिँ व्यवसायी दीपक भट्टसँग चाहिँ गृहमन्त्रीज्यूको पार्टनरसिप होइन र? त्यो हामीले नदेखेका छौँ र? त्यसले गर्दाखेरि पार्टनर भएकाहरूलाई चाहिँ उन्मुक्ति दिने, जो सम्बन्धित पार्टनर छ, जो बिचौलिया कसैले चाहिँ ल उहाँको नाम लिनुभएको छ, जो त्यही चुन्न प्रसाद जी हुनुहुन्छ, त्यो चुन्न प्रसाद को हो त भन्दाखेरि चुन्न प्रसाद पौडेल चाहिँ त्यही विष्णु पौडेलसँग चुनावमा प्रतिस्पर्धा गरेको मान्छे भनेर राजनीतिक हिसाबले प्रतिस्पर्धा गरेको नाममा कसैले नाम बिच्ने निकालिदियो भन्ने बित्तिकैमा यो त समस्या होला नि त भोलि त विष्णु पौडेल माथिको समस्या होइन. यो अस्ति पनि देख्नुभयो नि तपाईँले, अनि संवैधानिक अख्तियार संवैधानिक आयोगका चाहिँ पदाधिकारीहरूलाई चाहिँ प्रधानमन्त्री कार्यालयमा गएर कार्यपालिकामा बोलाएर चाहिँ पाँच छ घन्टासम्म छुनेर चाहिँ केरकार गर्ने कुराहरू यो ढङ्गले गर्दाखेरि त फलानु मान्छेलाई समात्नुपर्छ, फलानु अमुक मान्छेलाई.
12: त्यसबाट प्रधानमन्त्रीले भनिसक्नु भएको छ नि त, अहिले अख्तियारले पाँच घन्टा होइन, अख्तियारलाई चाहिँ यदि फाइलहरू तामेलीमा राख्ने काम गर्छ भने पाँच वर्षसम्म पनि हामी केरकार गर्न तयार छौँ भन्नुभएको छ क्या.
11: यो कानुनी राज्य हो त सर, तपाईँ हामीले बुझौँ न, यो कानुनी राज्य हो. कानुनको त संवैधानिक आयोगहरू भनेको त संवैधानिक आयोगहरू भनेको त कार्यपालिका भन्दा भिन्न होइन नि त, उहाँहरू स्वच्छ होइन, निष्पक्ष होइन, उहाँहरू चाहिँ स्वतन्त्र राज निकाय होइन नि त. अनि कार्यपालिकाका मान्छेहरूले चाहिँ न्यायपालिकाका मान्छेलाई लिएर या संवैधानिक आयोगका मान्छेहरूलाई चाहिँ लिएर चाहिँ जवाब दिन मिल्छ र यो ए अख्तियार होला नि त. यो अख्तियार भोलि संवैधानिक आयोगहरू त कार्यपालिकाका या मन्त्री परिषदका प्रधानमन्त्री या मन्त्री परिषदका सदस्यहरू या कर्मचारीहरू कसैले गल्ती गर्दाखेरि उहाँहरूलाई चाहिँ हदगडी लाउने, उहाँहरूमाथि अनुसन्धान गर्ने, उहाँहरूलाई पक्राउ गर्ने, यो अख्तियार होइन र. अनि यसरी काम गर्न सकिन्छ, यसरी स्वतन्त्र हुन सकिन्छ, यो ठुलो ठुलो समस्या बन्दैछ है. यो संवैधानिक रूपमा चाहिँ स्वतन्त्र निकायहरू हुन्, स्वतन्त्र निकायहरूलाई स्वतन्त्र ढङ्गले चल्न दिनुपर्छ नि. सदस्यहरूले वा कर्मचारीहरूले चाहिँ कसैले दुरुपयोग गर्यो भने भोलि छानबिन कसले गर्छ, भोलि कारवाही कसले गर्छ, यस कारणले गर्दाखेरि यो ठुलो समस्या भएको छ.
12: गोविन्दजी एउटा के स्वीकार्नुहोस् भने नि, अब हिजोका राजनीतिक दलमा आबद्ध भएका नेता कार्यकर्ताहरू होइन, पटक पटक मन्त्री भएकाहरू. मैले हिजो मेटमणि चौधरीजीसँग कुरा गरिरहेको थिएँ, उहाँले भन्नुहुन्थ्यो म पनि पाँच महिना छ महिना मन्त्री बने, म मन्त्री बनिसकेपछि कतै मलाई पनि त कतै हस्ताक्षर त गराइएको छैन भनेर तत्कालीन बेलाका सचिव र डिजीलाई मैले फोन गरेर फोन सम्पर्कबाट चाहिँ उहाँहरूलाई बुझ्न लाएँ. होइन उहाँले भन्नुभयो होइन मन्त्रीज्यू तपाईँलाई त कहीँ कतै पनि त्यस्तो हस्ताक्षर गर्नुभएको छैन भनेर म चाहिँ ढुक्क बने. भन्दा लामो समयसम्म राजनीतिमा लागेका व्यक्तिहरू, लामो समयसम्म सत्ता शासन सम्हालेकाहरू कतै न कतै बिचौलियाको प्रलोभनमा परेर उनीहरूले अकुत रूपमा सम्पत्ति त जोडेका छन्. दस वर्षको मात्रै हामीले दस वर्ष अगाडि र दस वर्ष पछाडिको हेर्ने हो भने नेपालमा त भ्रष्टाचार त व्याप्त छ नि त, थिल्किलो छ नि त, होइन? यसलाई त स्वीकार्नुपर्छ नि त आज, होइन गोविन्दजी?
11: होइन, त्यो त हामीले स्वीकारेकै छौँ. त्यो कुरामा त भ्रष्टाचार छ, सुशासन कायम गर्नुपर्दछ, भ्रष्टाचार चाहिँ शून्य सहनशीलता अप्नाउनुपर्छ भनेर त नेकपा एमाले भनेकै छ. त्यो त हामी पनि भनिरहेका छौँ. हाम्रो शुरूआत हामीबाट गरियोस्, हाम्रो पार्टी अध्यक्षबाट गरियोस्, हाम्रो पार्टीका पदाधिकारीबाट गरियोस्, हाम्रा अहिलेसम्म जति प्रधानमन्त्री हुनुभयो या जति मन्त्री हुनुभयो, जति सांसद हुनुभयो या जति राजनीतिक नियुक्ति लिएर बस्नुभएका छ, त्यो उहाँहरूबाट गरियोस् भनिरहेका छौँ. तर त्यो के हुनुपर्छ, त्यो कानुन हिसाबले हुनु पर्यो, त्यो चाहिँ संवैधानिक
12: हिसाबले
11: तपाईँ भनौ न,
12: कानुनी होइन,
11: अनुसन्धान गरेर गरियो कि अनुसन्धान गरेर उहाँलाई दोषी देखेर गरियो कि अनि अन्य कसले गरियो,
12: उहाँको नाम पोलियो, उहाँको दिमागबाट लगायतहरूसँगको साझेदारी देखियो, उहाँको नाम पोलियो, त्यस पछाडि चाहिँ अनुसन्धान गर्नका लागि प्रहरीले पक्राउ गर्यो. सिधै कुरो छ नि,
11: उहाँको यस्तो हो, उहाँको नाम चाहिँ कसले पोलियो त भन्दाखेरि चुन्न प्रसाद पौडेलले पोल्नुभयो. अनि चुन्न प्रसाद पौडेल को त भन्दा राजनीतिक रूपमा उहाँसँग प्रतिस्पर्धा गर्ने मान्छे हो. मैले अघि पनि भने उहाँसँग राजनीतिक रूपमा प्रतिस्पर्धा गर्ने मान्छेले चाहिँ नाम पोल्ने बित्तिकै उहाँलाई समात्नुपर्छ कि उहाँको संलग्न सकिस उहाँको चाहिँ त्यो उहाँहरूसँग बिचौलियाहरूसँगको सहकार्य छ कि छैन या बिचौलियाहरूलाई चाहिँ पोजिटिभ हुने खालको चाहिँ उहाँहरूले नीति बनाउनु भएको छ कि या उहाँसँगको कुनै किसिमको चाहिँ साझेदारी छ कि, यो विषयमा पहिला उहाँहरूले चाहिँ यो कारणले हामीले चाहिँ अनुसन्धान गऱ्यौँ, त्यस कारणले गर्दाखेरि यसलाई चाहिँ हामीले समात्यौँ भनेर भन्दाखेरि त हामीले भनेकै छौँ नि. हामी त भोलि जोसुकै मान्छे होस्, जोसुकै पार्टीको ठुल्ठुलो नेता किन नहोस्, उहाँहरूलाई चाहिँ कार्य गर्नुपर्छ भनेकै छौँ. जोसुक के भने कार्य गर्नुपर्छ, तर यो कार्य गर्ने नाममा, सुशासनको नाममा, भ्रष्टाचारको नाममा अनि जो पाइ त्यसलाई समात्न मिल्छ त, यो त मिल्दैन होला नि त. कानुनी राज्य यो त हुँदैन होला नि त. या तपाईँले त हाम्रो त यो यति मात्र होइन सर, मैले त तपाईँलाई भनिरहेको छु, यो अहिले हाम्रो राज्य कहाँ जाँदैछ, यो राज्य चाहिँ निरङ्कुशतातर्फ उन्मुख भएको छ. यो विश्व पौडेललाई मात्र होइन, अस्ति तपाईँले देख्नुभयो, तपाईँलाई ठुल्ठुलो अक्षरले पनि त न्युजहरू बनाउनु भयो नि त. वर्तमान अहिलेका जर्मनीका राजदूतलाई चाहिँ सोमबार चार पाँच घन्टा डाकेर चाहिँ प्रधानमन्त्री कार्यालयमा चाहिँ थुनेको होइन र यो कुरा त कूटनीतिक मर्यादा भन्दा विपरीत होइन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई
12: हिजो विद्यार्थी राजनीतिबाट आएको हो तपाईँहरू गलत कामको आवाज पनि उठाउनु भएको छ व्यक्तिहरूका विरुद्धमा हिजो पनि तपाईँहरूले चाहिँ आवाज उठाउनु भएको छ त्यो एउटा पाठ होला तर आज अब पनि देशको शासनतर्फ जान सकेन भने अब पनि भ्रष्टाचार गरेका आशंकामा चाहिँ व्यक्तिहरू पक्राउ पर्न यदि थालेनन् भने अब पनि मुलुकलाई चाहिँ ग्रे लिस्टबाट हटाउनुपर्छ यो कालो सूचीबाट हटाउनुपर्छ भन्ने ढंगले चाहिँ अब सबै विंग्सहरू चाहिँ अगाडि बढेनन् भने चाहिँ अब यो राष्ट्रको चिन्ता लिनु पर्यो नि त अब व्यक्तिको कहाँ थुनियो को पक्राउ पर्यो भन्ने भन्दा पनि को पार्टीको गयो भन्ने भन्दा पनि अब सिङ्गो देशको बारेमा चिन्ता लिनुहोस् क्या तपाईँहरू गोविन्दजी मनन गर्नुहोस्
11: अघि पनि मैले भने हामीले त प्रष्ट भनेका छौँ हिजो गल्ती गर्नेहरूलाई आज उन्मुक्ति दिनुपर्छ भन्ने होइन हिजो गल्ती गरेकाहरूलाई पनि कारवाही गर्नुपर्छ अनुसन्धान गर्नुपर्छ त्यो अनुसन्धान स्वच्छ ढंगले हुनुपर्छ त्यो अनुसन्धान मर्यादित ढंगले हुनुपर्छ कानूनी हिसाबले हुनुपर्छ संविधानको दायराभित्र रहेर हुनुपर्छ भनेको छ नि त हिजोकोलाई पनि गर्नुपर्दछ र आजकोलाई पनि गर्नुपर्छ जस्तै तपाईँले अघि पनि भन्नुभयो विष्णु पौडेलको विषयमा चाहिँ 35 वर्षदेखि राजनीतिक रूपमा हुनुहुन्छ उहाँ चाहिँ थुप्रै पटक मन्त्री बन्नुभयो थुप्रै पटक चाहिँ राज्यका प्रमुख कार्यालयमा जानुभयो त्यस कारणले गर्दाखेरि उहाँको सम्पत्तिमाथि शंका लाग्यो उहाँको अपुष सम्पत्ति कमाएको जस्तो लाग्छ भने उहाँ चाहिँ कार्यवाही गर्नुपर्छ होइन यदि त्यस्तो हो भने त उहाँ सँगसँगै मैले अघि पनि भने जो चाहिँ भ्रष्टाचारको चाहिँ सबैभन्दा बढी भ्रष्ट भनिएको छ सम्पत्ति हेर्ने भने जसलाई विश्व पौडेलको मात्र होइन अहिलेका वर्तमान मन्त्रीहरूको हेरौँ अहिलेका वर्तमान
12: सांसदहरूको अनुसन्धान गर्छ नि त
11: अर्को सरकारले होइन नि सर सबैलाई चाहिँ समान ढंगले हुनुपर्दछ अहिलेका गृहमन्त्री अहिलेका प्रधानमन्त्रीहरूको त अपुष सम्पत्ति देखिएको होइन र
12: उहाँहरूलाई
11: चाहिँ सिस्टमको दोष देखाएर
12: उन्मुक्ति दिन मिल्छ र मिल्दैन प्रसाद भण्डारीको नेतृत्वको समितिले होइन उनको संविधान
11: देखाएर कसले बनाएको छानबिन समिति कसले बनायो मन्त्रीको छानबिन समिति सहसचिवले गर्न सकिन्छ उपसचिवले गर्छ या सचिवले गर्छ गर्दैन होला
12: त्यसले
11: गर्नुपर्छ संसदीय सुनवाईको लागि संसदीय छानबिन आयोग गठन गर्नुपर्छ भनेको होइन र हामीले हो संसदीय छानबिन आयोग गठन गर्दाखेरि उहाँभन्दा माथिल्लो निकायले गर्नुपर्छ होला नि त उहाँको अन्डरमा रहेको मान्छेले चाहिँ गर्न सक्छ त सबभन्दा सक्दैन त्यसकारण हामीले के भनेका छौँ भने हिजोकाहरूलाई पनि कार्यवाही गर्नुपर्छ आजकोलाई नै कार्यवाही गर्नुपर्छ हिजोकोलाई उन्मुक्ति दिने
12: पार्टीको नेतृत्वको समितिले होइन उनको सम्झौता देखाएर
11: कसले बनाएको छ छानबिन समिति कसले बनायो मन्त्रीको छानबिन समिति सहसचिवले गर्न सकिन्छ उपसचिवले गर्छ या सचिवले गर्छ गर्दैन होला
12: त्यसले गर्नुपर्छ।

0: यो देशमा भ्रष्टाचार भएको छैन, यो देशमा नेताहरू भ्रष्टाचारमा लिप्त भएका छैनन्, होइन यो देशमा चाहिँ खेलहरू भएका छैन, बिचौलियाहरूसँग चाहिँ मिले मात्र साँडगाडी भएको छैन, ल बताउनुहोस् त तपाईँ स्वच्छ हृदय भन्नुहोस् त
1: त्यो भइरहेको छ। भ्रष्टाचारलाई चाहिँ एकदमै जरा गाडेको छ, भ्रष्टाचार हरेक ठाउँमा पुगेको छ, त्यो भ्रष्टाचारलाई शून्य बनाउनु पर्छ, न्यूनीकरण गर्नुपर्दछ, हामीले भ्रष्टाचारलाई चाहिँ शून्य स्वयंशीलताको नीति अप्नाउनु पर्दछ। त्यसको सुरुवात कोबाट गरिरहेको छ त भन्दाखेरि अहिलेकै गृहमन्त्री हेर्नु न, भ्रष्टाचारलाई रोक्नको निमित्त त उहाँको महत्वपूर्ण भूमिका हुनुपर्ने होला नि त, उहाँहरूको अपुष सम्पत्ति, उहाँहरूको बिचौलियाहरूसँगको चाहिँ साँठगाँठ, बिचौलियाहरूको पार्टनर जो इन्फिनिटी होल्डिङ सेन्टर
0: भयो, 35-40 वर्षसम्म चाहिँ राज्य सत्तामा हालिमुहाली गरिरहेको व्यक्तिहरूको चाहिँ संलग्नतालाई चाहिँ नजरअन्दाज गर्नु पर्यो, अहिले चाहिँ सरकारकै चाहिँ शुरू गर्नु पर्यो भन्नु खोज्नु भएको तपाईँले?
1: होइन होइन, पहिला अन्दाज कसै पनि गर्नु हुँदैन, हिजोको पनि गर्नु हुँदैन, अहिलेको पनि गर्नु हुँदैन, हामीले प्रश्न भनिरहेका छौँ, हिजोकोलाई पनि चाहिँ कारवाही गर्नुपर्छ, आजकै नै छुट पाउनु हुँदैन, आजकै नै कारवाही गर्नुपर्छ, हामीले भनेको यति मात्र हो। 35 वर्षभन्दा बढी त यो 3 महिना नै भइसक्यो नि, तपाईँ हामीले देखिरहेका छौँ नि, 35 वर्षसम्म राजनीति गर्ने मान्छेहरूको भन्दा बढी अकुश सम्पत्ति त अहिलेका वर्तमान मन्त्रीहरूको परिषदका सदस्यहरूको या सांसदज्यूहरूको त देखिरहेकै छौँ नि हामीले, र ती सांसदहरू अहिलेका मन्त्रीहरू को थिए त भन्दाखेरि हिजो पनि 35 वर्षसम्म सत्ताको चाहिँ मा चाहिँ रस सुसेकै मान्छेहरू होइनन् र तपाईँ, हामीले यो देखाएको छौँ नि, अहिलेका वर्तमान मन्त्रीका ब्याकग्राउन्ड हेर्नु न तपाईँहरूले, यो ढङ्गले हेर्दाखेरि या सशङ्क उखरेलको हेर्नुहोस् कि उहाँका बाबुको चाहिँ सम्पत्ति चाहिँ कति आयो, कति छ त भन्दाखेरि अरबौँ सम्पत्ति छ, त्यो को हो त भन्दाखेरि हिजो राजनीतिक नियुक्ति खाने, हिजो एमाले काङ्ग्रेसको सरकार हुँदाखेरि चाहिँ वर्षौँ वर्षसम्म राजनीतिक नियुक्ति खाएको मान्छे होइन र उहाँ, हाम्रो तपाईँ हामीले यो विषयमा चाहिँ बोल्नु पर्दैन, हेर्नु पर्दैन, विष्णु पौडेल अर्थमन्त्री हुँदाखेरि चाहिँ सबैभन्दा लाभ लिने मान्छे को हो त भन्दाखेरि त्यही रमेश पौडेल होइन।
0: एउटा कुरा तपाईँ बताउनुहोस्, एउटा कुरा तपाईँ मलाई के बताइदिनुहोस् भने नि, आज गोविन्द गिरीजी एउटा सांसदले ल होइन, एउटा सांसदको चाहिँ मासिक स्यालेरी मासिक तलब भनेको उसले बुझ्ने भनेको 70,000-75,000 उनाउँछ होइन, अनि एउटा मन्त्री भइसके पछाडि त्यसमा 5-10,000 थपिने हो, फ्युल र अलिकति बस्नलाई आवास चाहिँ अलिकति सरकारले व्यवस्था गर्छ होइन, उसले चाहिँ मासिक रूपमा 60,000-70,000-80,000 1,00,000 इन्कम गर्ला ल मानौ, 5 वर्षसम्म 1-1,00,000 दरले उसले चाहिँ 5 वर्षसम्म मात्रै पनि यदि चाहिँ सत्तामा बस्यो भने 12×60 हुन्छ होइन, 56-30 लाख जम्मा हुन्छ ल मानौ होइन, 5 वर्षमा बस्यो भने एउटा व्यक्ति होइन, 5 वर्षमा 30 लाख हुन्छ भने ल उसले मानव ल 20 वर्षसम्म चाहिँ सत्तामा बस्यो होइन, 20 या 60 होइन, ल 5 वर्षमा 30 लाख हुन्छ भने 20 वर्षसम्म बस्दाखेरि चाहिँ कम्तीमा पनि कति हुन्छ भन्दा आज 4 होइन 4 तिहार 12 1,20,00,000 हुन्छ, 6 करोड़ 7 करोड़का प्रोपर्टी कहाँबाट आउँछन् भने क्या गोविन्दजी, सिधै कुरा छ नि त, जनतालाई स्थिति बताइदिए भइगयो त, 7 करोड़ 6 करोड़सम्म ग्यास हालेर कसरी घर बन्छन् होइन, हिसाब किताब त क्लियर छ नि त, जनताले त यसरी बुझाउनु पर्यो क्या हामीले, अब यसको बारेमा छानबिन हुनु पर्दैन कसैको पनि, बताउनुहोस् त,
1: छानबिन विषयमा त मैले अघि पनि भने छानबिन हुनुपर्दछ, तर त्यो मौलिक ढङ्गले हुनुपर्छ मात्र भने हो, गैर कानून ढङ्गले चाहिँ गिरफ्तार गरेर मात्र छानबिन हुने हो र होइन नि, तपाईँ हेर्नु न, यो त असंवैधानिक छ, गैर कानूनिक ढङ्गले छ, अबको 5-7 दिनपछि त उहाँ चाहिँ अदालतले नै, अदालतमा मुद्दा हाल्ने बित्तिकै अदालतले नै उहाँलाई छोडिदिनुहुन्छ, मैले भन्नु खोजेको यसरी होइन, यसरी चाहिँ भ्रष्टाचारीहरूलाई

0: 哇哦！
1: मिस तामाङ मेरे नि सबै तामाङहरु
0: हो र
2: हो र
0: उसलाई त भरे म पटाउँछु
2: पटका पटै हो तपाई
0: ओइ तँ हेल्प गर्न
2: गर्न

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 MHz साहिनो समय सूचक अहिले बिहानको 11 बज्यो AM
1: नमस्कार स्वयंसेविका दिदी.
2: नमस्कार नमस्कार.
1: दुईजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
1: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी.
1: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार विज्ञापन हो.
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्.
6: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं.
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं.
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ.
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्.
6: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन.
5: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ.
6: नेपाल सरकार विज्ञापन बोर्ड.
7: के भयो, के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि. अब त हाम्रा दुःखका दिन सकिए.
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ. रातभरि सुत्न सके होइन.
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या. खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या.
9: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो. परतिरको मुहानको धारो पनि सुक्यो. अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ. बाटो मात्र भएर के गर्ने.
8: हो त है, हामीले त ध्यानै नदिएको.
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ. तर वातावरण बिगारेर होइन, वातावरण बचाएर.
10: विकासका नाममा विनाश ननिम्त्याउ. नेपाल सरकार विज्ञापन बोर्ड.
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ.
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं.
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं.
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं.
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ.
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ.
1: सचेत बनाऊ.
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ.
1: नेपाल सरकार विज्ञापन बोर्ड. मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
11: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
11: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
11: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
11: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
11: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्.
11: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं. बिरामीलाई हौसला बढाऊ.
1: नेपाल सरकार विज्ञापन बोर्ड.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुट नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
0: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: प्रिय सहयोगका कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: Oye, ¿qué tal? ¿Cuánto sal viene ahí, Nayar? ¿Cuánto te la has
1: आज गएर देउराली बस्थ्यो अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी
0: हो र
1: यसको हिँडाइले त चार दिन पनि पुगेन जमिन

राष्ट्रपतिको नयाँ नेतृत्व चयनका लागि 80 विद्युत प्रमोशनबाट मतदान गराइँदै विदेशमा रहेका प्रतिनिधिलाई मोबाइल एपबाट मतदानको व्यवस्था प्रधानमन्त्री शाह चितवनबाट काठमाडौँ फर्कदै असार 20 भित्र कंग्रेसको क्रियाशील सदस्यता टुंग्याइने आज अधिकांश स्थानीय तहले बजेट सार्वजनिक गर्दै साल एकदेखि खर्च गर्न असारमा शान्तभित्र पारित हुनुपर्ने बचत फिर्ताका लागि काठमाडौँ महानगरमा 6,000 बचतकर्ताको आवेदन 5,00,000सम्मका बचतकर्ता पहिलो प्राथमिकतामा कालीकोटको घाटा चौरमा पहिरो कर्णाली करिडोर पूर्ण रूपमा बन्द नेपालबाट चोरी भए अमेरिका पुर्याइएका दुई प्राचीन मूर्ति फिर्ता पुरातत्व विभागलाई बुझाइने अत्यधिक गर्मीका कारण नेपालगंज विद्यालय पुनः 3 दिन बन्द स्टेट अफ होर्मुजमा फँसेका 11,000 नाविकको उद्धार शुरू अमेरिकी विदेश मन्त्री खाडी भ्रमणमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई ठूलो धक्का इरान विरूद्धको सैन्य कार्यवाही रोक्न प्रस्ताव सिनेटबाट पारित र कंगोलाई हराउँदै कोलम्बिया विश्वकपको नकआउट चरणमा संघ विजेता बन्न क्यानेडा र स्विजरल्याण्ड भिड्दै ब्राजिलियन स्टार नेमार मैदान फर्कन तयार भोलि स्कटल्याण्ड विरूद्ध खेल्ने

0: को हरे कुत्ता सीसी की दीले बनाओ घर अच्छा वर्ल्ड कप 2026 को अवसर में सीजी टीवी ने लिया को सा सुपर स्लीपर से को वारंटी साथ ही 36,000 समय को कैशबैक सजिले 0% ईएमआई को सुविधा नागरिकता भाई कुत्ता वर्ल्ड कप टू वर्ल्ड कप सीजी टीवी खेल संगे भरोसा संगे
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरूरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वसन्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले घेटो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार वसन्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय रामशाह पथ काठमाडौँ

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
1: नेपाली नेटवर्क डट कम बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। महाधिवेशनमा सहभागी हुन पुगेका राष्ट्रपतिका वरिष्ठ नेता बालन शाह काठमाडौँ फिर्ता सम्बन्धी खबरबाट राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँ फर्किनु भएको छ। उहाँ महाधिवेशन नसकी आज काठमाडौँ फर्किनु भएको हो। महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि आज मतदान गर्ने तयारी छ। बालनले उद्घाटन सत्रमा सम्बोधन गर्नुभएको थियो तर उहाँ बन्द सत्रमा सहभागी हुनु भएन। पछि उहाँले रवि लामिछानेलाई सभापतिमा समर्थन गर्नुभएको थियो। यसैबीच राष्ट्रपतिको महाधिवेशनमा 900 जना केन्द्रीय सदस्यका लागि निर्वाचन प्रक्रिया शुरू हुन लागे पनि प्रधानमन्त्री शाह भने मतदान नगरी फर्कनु भएको हो। राष्ट्रपतिको 900 केन्द्रीय सदस्य पदका लागि करिब 400 जनाको उम्मेद्वारी परेको छ। निर्वाचन आयोगका अनुसार आज मतदान सम्पन्न गरेर आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ तर मतदान कति बेला शुरू हुने भन्ने अझै निश्चित छैन। केन्द्रीय सदस्यहरूको चयन सकिएपछि मात्र महाधिवेशन प्रतिनिधिहरूले पदाधिकारी चयन गर्ने पार्टीको नियम छ। मतदान प्रक्रियालाई छिटो बनाउन महाधिवेशन स्थलमा 80 विद्युतीय भोटिङ मेसिन जडान गरिएको छ जसबाट मतदान सकिएको 1 घण्टाभित्रै परिणाम आउने दावी गरिएको छ। महाधिवेशनमा भौतिक रूपमा उपस्थित हुन नसकेका विदेश स्थित 163 जना प्रतिनिधिका लागि भने मोबाइल एपबाटै मतदान गर्न मिल्ने विशेष व्यवस्था मिलाइएको छ। नेपाली कंग्रेसले आफ्नो क्रियाशील सदस्यता अध्यावधिक र व्यवस्थापनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपाका अनुसार सदस्यता सम्बन्धी सम्पूर्ण महत्वपूर्ण कामहरू आगामी असार 20 गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ। नयाँ तालिका अनुसार गत जेठ 28 गतेपछि विवरण अध्यावधिक गर्न छुटेका पार्टी सदस्यहरूले यसपटक आफै अनलाइन प्रणाली मार्फत आफ्नो विवरण सच्याउन वा भर्न पाउने व्यवस्था गरिएको छ। यसका साथै नवीकरण हुन नसकेका पुराना सदस्यहरूको नवीकरण नयाँ क्रियाशील सदस्यता वितरण तथा 14 महाधिवेशनका क्रममा रोकिएका सदस्यताको विवाद सुल्झाउने काम पनि यही असार 20 गतेभित्रै टुंग्याइनेछ। कांग्रेसका विदेश स्थित नेपाली जनसम्पर्क समितिहरूका नयाँ तथा पुराना सदस्यहरूको विवरण संकलन र अन्य पार्टीबाट प्रवेश गरेका कार्यकर्ताहरूको सदस्यता व्यवस्थापनको कामलाई पनि सोही अवधिभित्र व्यवस्थित गर्ने जनाएको छ। धेरै पालिकाहरूले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन्। असार 10 गतेभित्र राजस्व र व्ययको अनुमान गाउँ वा नगरसभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था अनुसार पालिकाहरूले आज बजेट ल्याउन लागेका हुन्। संघीय मामिला मन्त्रालयका अनुसार देशभरका 753 स्थानीय तहमध्ये अहिलेसम्म 64 मात्र बजेट पेश गरेका छन् भने 189 पालिकाले बजेट ल्याउन बाँकी छ। कानूनी नियम अनुसार असार 10 भित्र बजेट ल्याएर 5% र असार मसान्तभित्र कानूनी नियम अनुसार असार 10 भित्र बजेट नल्याए 5% र असार मसान्तभित्र पास नगरे 10% सरकारी अनुदान काटिने व्यवस्था छ। असार मसान्तभित्र बजेट पास नभएमा साउन 1 गतेदेखि पालिकाहरूले कुनै पनि रकम खर्च गर्न पाउने छैनन्। आगामी वर्षका लागि संघीय सरकारबाट स्थानीय तहहरूले 3 खर्ब 14 अर्ब रूपियाँ बजेट पाउँदैछन्। काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा 5 अर्ब 27 करोड़ रूपियाँ बचत रकम फिर्ता गराइदिन माग गर्दै 6000 बचतकर्ताले आवेदन दिएका छन्। विभागका अनुसार गत वैशाख 17 गतेदेखि हालसम्म रकम डुबेका साना तथा ठूला बचतकर्ताहरूले आवश्यक पहल गरिदिन भन्दै उजुरी दर्ता गराएका हुन्। विभागका प्रमुख ध्रुव कुमार काफ्रेले अहिले दैनिक करिब 30 जनाले उजुरी गरिरहेको र त्यसमा धेरै जसो 1 लाखदेखि 5 लाख रूपियाँसम्म जम्मा गर्ने साना बचतकर्ताहरू रहेका छन्। महानगरपालिकाले प्राप्त उजुरीका आधारमा समस्याग्रस्त सहकारीबाट बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रिया समेत शुरू गरिसकेको छ। केही दिन अघि मात्रै बुद्ध दर्शन सहकारी मार्फत 34 जना बचतकर्ताको रकम फिर्ता गराइएको र आगामी 1 महिनाभित्र 5 लाख रूपियाँसम्म बचत गर्नेहरूको रकम फिर्ता गराउने योजना रहेको विभागले जनाएको छ। हाल महानगरमा रहेका 1912 सहकारी मध्ये आधाले मात्रै नियमित रूपमा साधारण सभा गर्ने गरेका छन्। समय सम्पत्ति शुद्धिकरण मुद्दामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलमाथिको अनुसन्धान प्रक्रियालाई लिएर प्रश्न उठेको छ। 40 करोड़ रूपियाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै उहाँमाथि सम्पत्ति शुद्धिकरणको मुद्दामा अदालतबाट अनुमति लिएर हिरासतमा राखी अनुसन्धान भइरहेको छ। नेपाली रेडियो नेटवर्कको चर्चित कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुरा गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अनुसन्धान प्रक्रिया निष्पक्ष वस्तुगत प्रमाणमा आधारित हुनुपर्नेमा जोड़ दिनुभएको छ। सरकारले आफ्ना मान्छेलाई बचाउने र विपक्षीलाई मात्र तारो बनाउने गरी छानबिन गरिरहेको उहाँको आरोप छ। राजनैतिक ओहदामा रहेका व्यक्तिहरू जोड़िएका यस्ता गम्भीर अपराधका कारण नेपाल अन्तर्राष्ट्रिय रूपमा कालो सूचीमा पर्ने जोखिम बढ़ेको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताउनु भएको छ। उहाँले सत्तापक्ष वा प्रतिपक्ष कोही पनि अनुसन्धानबाट उम्किन नपाउने र यसबाट शून्य सहनशीलता अपनाउनुपर्ने माग गर्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन भुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नबिल ब्याङ्कमा। मेरो बाबादेखि मेरो छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

फ्यान्सी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ पोस्ट एक्सचेन्ज भ्यालु फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइट्स गुड

0: संसदको साथ चार वर्षको वारेन्टी बिजीको विश्वास हरेक गोल हरेक कुत्ता सिसिटिभीले बनाऊ घर अझका वर्ल्ड कप 2026 अवसरमा सिसिटिभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टू वर्ल्ड कप सिसिटिभी खेल सँगै भरोसा सँगै
1: अब बाँकी खबर कर्णाली करिडोर अन्तर्गत कालीकोट खण्डको घाटा चौरमा ठूलो पहिरो खसेपछि सड़क पूर्ण रूपमा बन्द भएको छ। कालीकोटको पातला र पचाल झरना गाउँपालिकाको सीमा क्षेत्रमा गइराती पहिरो खसेपछि यातायात सेवा ठप्प बनेको हो। सड़क अवरूद्ध हुँदा जुम्ला बाजुरा र कालीकोट तर्फ आवाजावत गर्ने संघ सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। नेपालबाट चोरी भई अमेरिका पुर्याइएका दुईवटा अमूल्य प्राचीन मूर्तिहरू नेपाललाई फिर्ता गरिएको छ। न्यूयोर्क स्थित नेपाली महावाणिज्य दूतावासमा आयोजित एक समारोहबीच त्यहाँको सरकारी वकिलको कार्यालयले 13 शताब्दीको काश्यको पद्मपाणी र 16 शताब्दीको काठबाट निर्मित नृत्य देवीको मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। पद्मपाणीको मूर्ति काठमाण्डुको भगवान बहाल र नृत्य देवीको मूर्ति ललितपुरको इबहा बहीबाट चोरी भएका थिए। यी दुवै ऐतिहासिक सम्पदाहरूलाई नेवागुठी समन्वयमा भोलि नेपाल पठाइने र काठमाडौँ ल्याएर पुरातत्व विभागलाई बुझाइने दूतावासले जनाएको छ। असारको पहिलो साता बितिसक्दा पनि पानी नपरी अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगंज उपमहानगरपालिकाका विद्यालयहरू पुनः 3 दिनका लागि बन्द गरिएको छ। गर्मीका कारण बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि उपमहानगरपालिकाले असार 10 गते आजदेखि 12 गतेसम्मका लागि बिदा दिने निर्णय गरेको हो। यसअघि जेठ अन्तिम साता पनि गर्मीकै कारण 4 दिन विद्यालय बन्द गरिएको थियो। काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा सवारी नियम उल्लंघन गर्ने 2,550 सवारी चालक कार्यवाहीमा परेका छन्। कार्यवाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन गर्ने नियम विपरीत गर्ने र जथाभावी हर्न बजाउनेहरू रहेका छन्। उता बागलुङको मालढुङ्गामा गरिएको संयुक्त चेकिङका क्रममा लागू औषध सेवन गरी सार्वजनिक सवारी साधन चलाउने 5 जना चालक र 1 सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क। उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश

0: सूचना संगीत र मनोरञ्जनको अटो साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश।

0: Wow.
1: मिस तामाङ निरे नि सबै
0: तामाङहरू उसलाई त भरे म पट्टाउँछु
2: पट्टा पट्टै हो
0: तपाईँ हेल्प गर्न

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: नमस्कार सेन्सेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड। ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
4: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के भयो, के को हल्ला खल्ला हो यो?
6: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
5: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
7: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
6: हो त है, हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
8: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
9: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
10: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
9: डर लाग्नु, निद्रा नलाग्नु,
10: अनौठा विचार आउनु,
9: निराशा बढ्नु, खुसी नहुनु,
10: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
10: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
9: छटपटी हुनु, चिटचिट पसिना आउनु,
10: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
10: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाछुट नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
4: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: प्रिय सहयोद्धा कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौं। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: Radio Simon 89.8 MHz.
1: साहिनो समय सूचक अहिले दिउँसो को 2 बज्यो 8:02 PM मायादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मायादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मायादेवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0556943495।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार।
2: दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
2: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड। ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: के भयो, के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
11: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
11: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
11: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
11: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
11: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
11: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यो टिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
2: तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ। खै के गर्ने भने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
0: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओ केटा कति सक्दिन हिँड्न यार, कति दिन लाग्छ अन्त?
1: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
0: हो र
2: यसको हिँडाइले त चार दिन पनि पुगेन। जा मिला।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: गरे कुछ सीसीटीवी ले बनाओ घर अथवा वर्ल्ड कप 2026 को अवसर में सीसीटीवी ने ल्याएको छ 2+3 वर्ष को वारंटी साथै 36,000 सम्म को कैशबैक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भएको छ वर्ल्ड कप टू वर्ल्ड कप सीसीटीवी खेल सँगै भरोसा सँगै
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरूरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वसन्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलक्षित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार वसन्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय रामशाह पथ काठमाडौँ

0: नेपाली खबर शुरू गरौं। रेबिज विरूद्धको खोपको अभाव छैन, स्वास्थ्य मन्त्रालय सम्बन्धी खबरबाट। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज विरूद्धको खोपको अभाव नभएको बताएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले रेबिज विरूद्धको खोप अभाव नभएको बताउनुभयो। उहाँले सरकारसँग पर्याप्त मात्रामा खोप नभए पनि आकस्मिक उपचारका लागि खोप सबै अस्पतालमा रहेको बताउनु भएको छ। हामीसँगै धेरै मात्रामा खोप छैन, बिरामीलाई आकस्मिक रूपमा लगाउनका लागि खोप छ। उहाँले भन्नुभयो चाँदै नै टेण्डर प्रक्रियाबाट खोप आउँदैछ। मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले नयाँ 5,000 भाइल खोप ल्याउनका लागि टेण्डर आह्वान भइसकेको जानकारी गराउनुभयो। गत माघ चैत्र जेठमा 3 पटक टेण्डर आह्वान गरेर नआएपछि पुनः टेण्डर गरेर खोप ल्याउने प्रक्रिया शुरू गरिएको उहाँले बताउनुभयो। कुकुर, बिरालो र बाँदर जस्ता जनावरले टोकेपछि रेबिज विरूद्धको खोप लगाउनुपर्छ। उहाँका अनुसार विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 2-3 दिनभित्र 4,500 भाइल खोप उपलब्ध गराउने बताउनुभयो। केही समय अघि मात्र आकस्मिक उपचारका लागि डब्ल्यूएचओले 5,000 भाइल खोप उपलब्ध गराएको थियो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर अनुप पास्तोलाले अस्पतालमा आउने बिरामीलाई रेबिज विरूद्धको खोप लगाइरहेको बताउनुभयो। अस्पतालमा रेबिज विरूद्धको खोप लगाउन आउने सबै बिरामीलाई खोप लगाइरहेका छौं। उहाँले भन्नुभयो हाम्रो अस्पतालमा रेबिज विरूद्धको खोपको अभाव छैन। उहाँका अनुसार अस्पतालमा दैनिक 180 जना रेबिज विरूद्धको खोप लगाउन आउने गर्छन्। अस्पतालका मेडिकल अभिलेख शाखा प्रमुख समीर कुमार अधिकारीले यही आर्थिक वर्षमा मात्रै 55,759 जना बिरामीलाई रेबिज विरूद्धको खोप लगाइएको जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो महाधिवेशनको मतदानमा ढिलाइ भइरहेको छ। मतदानका लागि अझै केही घण्टा लाग्ने बताइएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले केन्द्रीय सदस्यका उम्मेद्वारको नामावली तयारीसँगै अन्य प्रक्रिया पूरा गर्न 3 घण्टा लाग्ने भएको हो। पार्टीका निवर्तमान महामन्त्री कविन्द्र बोर्लाकोटीले पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचन प्रक्रिया शुरू हुन केही समय लाग्ने जानकारी दिनुभयो। उहाँले भन्नुभयो केन्द्रीय सदस्यको उम्मेद्वारी अध्ययन, पार्टी विरोध, विद्युतीय मतदान उपकरणमा उम्मेद्वारको नामावली प्रविष्ट गर्ने लगायत काम बाँकी रहेकाले 2-3 घण्टा लाग्न सक्छ। उहाँले केन्द्रीय सदस्यमा 370 जनाको उम्मेद्वारी परेको जानकारी दिनुभएको छ। प्रतिनिधिको समस्या समाधानका लागि अहिले 3 वटा हेल्प डेस्क बनाएर काम गर्न शुरू गरिएको छ र खाना खान प्रयोग भइरहेको हल पछाडि 3 वटा डेस्क बनाएर काम भइरहेको हो। नेपाली कांग्रेसले सदस्यता नयाँ वितरणका लागि 77 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार 15 महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणका लागि सबै जिल्लामा केन्द्रबाट प्रतिनिधि खटाइएको हो। जिल्लामा खटाइएका प्रतिनिधिलाई सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउने जिम्मा दिइएको छ। नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेष गरी 35 वर्ष मुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ केन्द्रीय प्रतिनिधि तोकिएको हो। तोकिएका केन्द्रीय प्रतिनिधिहरूलाई असार 20 गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी पूरा गर्न निर्देशन दिइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: बाबासँग ब्याङ्क गएर जम्मा गराए। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नै हो, सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नगोल ब्याङ्कमा। मेरो बाबादेखि मेरो छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन?
2: TV-ma 4 years, full warranty, football ko mazza lo.
3: AITV-ma hernus, football ko harek exciting moment. AI picture and sound sanga, up to 30% cashback, the 0% EMI, nagita bhayo pugcha. Best exchange value plus 4 years full warranty. Aba ghar mai, stadium experience. LG, life's good.

0: अदर बाँकी खबर कैलालीको गोदावरीमा वन अतिक्रमण हटाउने अभियानका क्रममा पीरबाट टेम्पो फालिएको घटनाको विवाद समाधान भएको छ। पीरबाट टेम्पो फाल्ने कार्यमा संलग्न वन कर्मचारीले टेम्पो भीमदत्त राजमार्गमा राखेर खुद्रा सामान बिक्री गर्दै आएकी धना देवी धामीलाई क्षतिपूर्ति बापतको रकम दिएपछि विवाद टुंगिएको हो। धना देवीले क्षतिपूर्ति पाएसँगै सोही घटनामा कैलाली प्रहरीको हिरासतमा रहेका सब डिभिजन वन कार्यालय अत्तरियाका वरिष्ठ डिभिजन वन अधिकृत कृष्ण बहादुर बोहरा र वन रक्षक चेतराज फुलारा पनि थुनामुक्त भएका छन्। जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई 7,000 धरौटीमा छाडेको हो। धामी टेम्पोको क्षतिपूर्ति र अतिक्रमण हटाउने अभियानका क्रममा वन कार्यालयले भत्काइएको घर बनाइदिनुपर्ने भन्दै प्रहरी र स्थानीय प्रशासन धाई रहनु भएको थियो। वनका कर्मचारीले उहाँलाई क्षतिपूर्ति बापत भन्दै 5,00,000 रूपियाँ दिएपछि इलाका प्रहरी कार्यालय मालाखेतीमा उहाँहरू बीचको विवाद टुंगिएको हो। वन कर्मचारीले भीरमा फालेको सुपप्र 01001H3180 नम्बरको टेम्पो भने गरिमा विकास बैंकको नाममा रहेको पाइएको छ। कुल विदेशी पर्यटक मध्ये करिब 60% नेपालका संरक्षित क्षेत्रहरू घुम्ने गरेको सरकारी आँकड़ा बाहिरिएको छ। नेपाल घुम्न आउने पर्यटकको प्रमुख गन्तव्य राष्ट्रिय निकुञ्ज आरक्ष्य र संरक्षण क्षेत्रहरू देखिएका छन्। आर्थिक वर्ष 2081-82 स्वदेशी र विदेशी गरी 10,97,836 पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलका अनुसार सार्क मुलुक र अन्य विदेशीको संख्या 5,11,762 र नेपाली 5,86,074 पर्यटक रहेका छन्। नेपाल उद्योग परिषदले आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। परिषदको तर्फबाट अध्यक्ष वीरेन्द्र राज पाण्डेले गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेललाई आगामी मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गर्नुभएको हो। परिषदले बाह्य क्षेत्रका समष्टिगत सूचकहरू उत्साहजनक एवं बलियो रहेको तर आन्तरिक आर्थिक गतिविधि भने लामो समयदेखि लय विमुख रहेको अवस्थालाई ध्यानमा राखेर मौद्रिक नीति ल्याउन सुझाएको छ।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

एन्टी फुटबलको मजा एलजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ प्लस एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड.

0: रु 3000 मा ती 6 वर्षभरि रिचार्ज गर्नु हो र इन्स्टेन्ट लकी ड्र मार्फत 1 महिनादेखि 1 वर्षसम्म फ्रीमा हेरेर अवसर प्राप्त गर्नु
1: हो। खुसीको कनेक्सन
2: चार वर्षको साथ चार वर्षकै वारेन्टी टिभीको विश्वास हरेक गोल हरेक कुत्सा टिभी टिभीले बनाऊ घर अथवा
3: रेडियो साइनिङ 89.8 मेगाहर्ट्ज
4: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0556943495।
5: नमस्कार स्वयं सेविका दिदी।
6: नमस्कार नमस्कार।
5: दुईजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
5: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
9: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
9: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
9: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
8: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: के भयो, के को हल्ला खल्ला भयो?
11: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
12: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
10: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
12: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
11: हो त है, हामीले त ध्यानै नदिएको।
12: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
13: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
14: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
14: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
14: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
14: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
14: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
14: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
14: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
14: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
14: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
14: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यस्तो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
2: तिमी पनि विचार गर है, विचार गर।
1: जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ला ला ला, यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, सुनै नहुनी होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र। अहिले
0: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओ केटा म त सक्दिनँ हिँड्न यार, कति दिन लाग्छ आज?
1: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
0: हो र
2: यसको हिँडाइले त चार दिनमा नै पुगिन्न, जमिन

सूचना संगीतो मनोरंजन को अटु साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो 4 PM।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हेलो,
6: हेलो,
5: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
6: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
2: हजुर।
6: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लो
2: दिन त। हेलो, भन्नुहोस् त।
5: हेलो, हजुर
2: हजुर,
5: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
6: ए नानी, के भन्ने रहेछ, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
6: ल ल ल, म किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
1: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
1: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
8: बाफे,
7: अब चाहिँ के हुने हो?
9: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआतिन, यसो त जसले पनि लेखिहाल्छ नि।
7: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
9: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
7: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
13: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
14: नौ किन खोज्नु भएको होला हजुर?
13: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
14: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
13: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
14: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
9: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
15: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार विज्ञापन बोर्ड।
16: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
17: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ, त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
16: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
17: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राख्ने, पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
18: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

अरूलाई धनको पात मायालाई पानको पात अरूलाई धनको पात मायालाई पानको पात अरूलाई धनको पात मायालाई पानको पात अरूलाई धनको पात मायालाई पानको पात।

0: अरे गुरुजी यिनीहरू को हुन् त?
1: यिनीहरू नै पाखा पकेर म हजुर जस्तै मान्छेलाई घुमाउने केटाहरू हुन् नि। ठ्याक्कै एक महिना अगाडि माथि भिरबाट पहिरो खसेर सबै पहिरोमा परेर बितेका थिए।

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी,
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
4: लु दिन त। हेलो, भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर,
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु?
3: ए नानी, के भनेर छ, के भयो
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
8: बाफ्रे,
7: अब चाहिँ के हुने हो?
9: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नातिन, यसो त जल्दै लेखिहाल्छ नि।
7: अरे, मिथ्या भ्रामक भन्छ, के हो भनेको चाहिँ?
9: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
7: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
13: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ, त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
12: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
13: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: ओहो काकी, के को सुन्दर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
4: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
14: के रे, नानी त भर्खर 17 की लागि होइन र?
4: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्षमा पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
15: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।
16: नमस्ते डाक्टर सर।
17: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
16: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
17: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
16: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
17: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
16: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
17: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
16: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
17: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
18: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
19: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
1: साहिनो समय फुर्सद अहिले साँझको 6 बज्यो PM।
2: किन आँखा मिचेको मिचे गरेको
3: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाइसि क्या
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए त्यसो भए जोगिनु के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
3: बुझेँ।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
4: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
6: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
6: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
5: ए हो र बाबु?
6: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
5: ए
6: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
5: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौ।
8: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
8: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
8: सचेत बनाऊ।
9: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
9: डर लाग्नु, निद्रा नलाग्नु,
8: अनौठा विचार आउनु,
9: निराशा बढ्नु, खुसी नहुनु,
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
9: छटपटी हुनु, चिटचिट पसिना आउनु,
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
8: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
2: तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ। खै के गर्ने भने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: आज काम कहाँ भेट भयो हामी दार्जिलिङ संस्कृति चाहिँ तपाईँको लोकमुखी गयो भने अब त्यहाँ नै सबै मिलेर चाहिँ तयार नगर्न पर्यो सिसन त
2: आउनु भएको छ एकचोटि भेट भयो।

0: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 7 PM
1: रेडियो साइनो 89.8 मेगाहर्ज
0: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
2: वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
0: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
0: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 056-93-495
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ
0: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ
2: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाऊ
0: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ
2: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश चैते धानमा नेक ब्लास्टको समस्या
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्य रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
2: रोगको लागि अनुकूल मौसम
0: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
0: खेतमा पानी जमाई राख्ने
2: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
4: आमा, मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
5: सूचना, संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटो साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिलोबाट साझा खबर।

0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा बसेको बैठकले बाढ़ी पहिरो तथा डुबानको उच्च जोखिम भएका क्षेत्रमा आवश्यकता अनुसार सवारी साधन संचालनमा रोक लगाउन गृह मन्त्रालय मार्फत 77 जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन अनुरोध गरेको छ। यस्तै अवरूद्ध सड़क तत्काल संचालन गर्न हेभी इक्विपमेन्ट चालक सहित 24 घण्टा तयारी अवस्थामा राख्न सड़क विभाग प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरिएको छ। खोज उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्न तथा सड़क अवरोधका कारण आपूर्ति प्रभावित भएमा कम्तीमा 15 दिनसम्म खाद्यान्न अभाव नहुने व्यवस्था मिलाउन पनि स्थानीय तहलाई अनुरोध गरिएको छ। बैठकले मौसम तथा बाढ़ी पूर्वानुमान सेवा मनसून अवधिभर 24 घण्टा संचालन गर्न अन्तर्देशीय विपद पूर्व सूचना आदान प्रदानका लागि कूटनीतिक पहल गर्न समेत निर्देशन दिने निर्णय गरेको प्राधिकरणका उपसचिव रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
1: अब भारी वर्षा अति भारी धेरै भारी वर्षा भयो भने सडकहरू अवरोध हुने स्थितिहरू हुन्छ। त्यो अवरोध हुने स्थितिमा 2-3 सिचुएसन हुन्छ। जस्तो कि एउटा कुरा चाहिँ हाम्रो चाहिँ यातायात क्षेत्र प्रभावित हुन्छ, पहाडवान क्षेत्र, त्यसका लागि हामीले चाहिँ वैकल्पिक उपायहरू जस्तो कि हेभी इक्विपमेन्टहरू भनेको डोजर एक्सकाभेटरहरू अहिले नै हामीले चाहिँ पूर्व तयारी अवस्थामा पूर्व तैनाती गरेर राख्नु पर्यो। खोजुदार सामग्रीहरू तयारी अवस्थामा राख्नु पर्यो। त्यसै गरी राहत सामग्रीको पनि हामीले व्यवस्थापन गर्नुपर्ने हुन्छ। खाद्य राहत सामग्रीहरू त्यसलाई पनि अब अहिले तैनात गर्नुपर्ने हुन्छ। र त्यसमा चाहिँ आवश्यक पर्यो भने हामीले चाहिँ जुनसुकै बेला जुनसुकै सडक खण्ड पनि रिस्कको आधारमा बन्द गर्नुपर्ने स्थितिहरू हुन्छ। र त्यसमा चाहिँ सिडिओको अध्यक्षता भएको जिल्ला सुरक्षा समितिले नै निर्णय गरेर आवश्यकताको आधारमा ती सडकहरू चाहिँ यदि खतरा छ, जोखिमपूर्ण छ भने त्यो बन्द गर्न सक्ने, र त्यसका लागि हामीले गृह मन्त्रालय मार्फत सबै 70 जिल्लामा चाहिँ त्यो सर्कुलेसन गर्ने भन्ने छ। भने अर्को चाहिँ मैले अगाडि भनेको खोजुदार राहत सामग्री हेभी इक्विपमेन्टको सन्दर्भमा यो 7 प्रदेश, त्यसै सडक विभाग, त्यसै गरेर तपाईँको चाहिँ अब सबै सुरक्षा निकाय, त्यसै गरेर 70 जिल्ला र स्थानीय तहलाई चाहिँ गृह मन्त्रालय मार्फत र सम्बन्धित समन्वय गर्ने निकाय मार्फत भनेको जस्तो कि स्थानीय तहमा यो भूमि व्यवस्था सहकारी संघीय मानव सामान्य प्रशासन मन्त्रालय संयोजन गर्छ, उहाँहरू मार्फत चाहिँ त्यहाँ चाहिँ परिपत्र गर्ने, त्यहाँ चाहिँ यो अनुरोध पठाउने भन्ने कुरा भएको छ।
0: साझा खबरमा अब विदेशको खबर। बेलायतमा उच्च तापक्रमका

0: अध्ययन गरेर हामीले सबै देशभरि नै यो कुरा कसरी फैलाउने जस्तो लाग्यो हामीलाई होइन, यहाँ मात्रै गरेर त पुगेन, यहाँ आउने मान्छेहरू खुसी हुन्छन्, एकदम राम्रो कन्फिडेन्स हुन्छ, हामीले विदेशबाट पनि मान्छेहरू ल्याउन सक्छौँ, यहाँ आएका पनि छौँ र ट्रेनिङहरू राम्रो हुन्छ, वर्कसप्सहरू हुन्छ, एकदम पेपर्सहरू राम्रो प्रेजेन्ट हुन्छ, तर सीमित मान्छेले मात्रै यसको पहुँच पाउँछन्। यसलाई कसरी चेन्ज गर्ने त भन्ने अब रातो बङ्गलाले पनि अब 25 वर्ष हुन लागिसक्यो हाम्रो संस्था पनि होइन, अब गरेको काम एकदम सिरियसली गर्नु पर्यो र दिगो विचार गरेर गर्नु पर्यो भनेर भन्दाखेरि अनि यो एउटा सम्मेलन हामीले प्रदेशमा लग्दाखेरि यो एउटा हुन्छ भन्नुपर्छ। अब पाँचवटा प्रदेशपछि हामी फेरि सेन्टरमा फेरि एउटा इन्टरनेसनल कन्फरेन्स गर्छ।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अनलाइन खाना डेलिभरी वेबसाइट र किचन सञ्चालनबाट मनग्य आमदानी।
2: तर हाम्रो लागि मेन च्यालेन्जेस भनेको चाहिँ अहिलेको टाइममा चाहिँ तपाईँको मूल्य वृद्धि, अर्को चाहिँ तपाईँको बजारमा सहजीकरण रूपमा कुनै पनि सामानहरू उपभोक्ताले नपाउने, अर्को चाहिँ कालाबजारी।
1: नयाँ सोचका साथ सम्भावनाको खोजी गरेर बढ़ीभन्दा बढ़ी युवालाई रोजगारी दिने युवा उद्यमीसँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा पाइयो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा पाइयो त्यतिमा पाइयो।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नयाँ सोचका साथ सम्भावनाको खोजी गरेर बढ़ीभन्दा बढ़ी युवाहरूलाई रोजगारी दिने कामका लागि युवाहरू जुट्न आवश्यक छ भने त्यस्ता युवालाई सहयोग गर्न सरकार र सरकारवाला जुट्नु पर्दछ। अनलाइन खाना डेलिभरी वेबसाइट र किचन सञ्चालन गरेर 60 भन्दा बढ़ी युवालाई रोजगारी दिइरहनु भएका युवा उद्यमी एक्सप्रेस इटका कार्यकारी निर्देशक मनिष श्रेष्ठसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नुभएको छ।
2: यो आजको व्यवसाय भनेको चाहिँ म मात्र होइन कि यो एउटा टिमबाट अर्गनाइज हुने कुरा हो होइन, यसमा चाहिँ हामीसँग कार्यकर्ता भइराख्नु भएको जति पनि कार्यकर्ताहरू हुनुहुन्छ उहाँ तपाईँ दक्ष अनुभवी हुनुहुन्छ है। दोस्रो चाहिँ हामीले मार्केटबाट लिएको सामानहरू हामी आफै गुणस्तरीय सामानहरू लिन्छौँ होइन, हामीले अहिलेसम्म पनि तपाईँको जस्तै मानिलिउँ पिज्जाको लागि हामीले इटालियन सस युज गर्छौँ, मेक्सी प्यानहरू युज गरेका छन्, पेलाको युज गरेका छन्। इन जेनरल मार्केटमा चाहिँ तपाईँको गोलगोडा ल्याएर त्यसैको पेस्ट बनाएर प्युरी बनाएर युज गर्ने हुन्छ, तर हामीले चाहिँ आजको दिनसम्म पनि क्वालिटीलाई कम्प्रोमाइज नगर्नको लागि चाहिँ हामीले बाहिरबाट इम्पोर्ट गर्छौँ सबै कुराहरू। त्यो कारणले गर्दाखेरि हाम्रो कस्ट अलिकति महँगो होला, तर त्यसलाई चाहिँ कस्ट फ्याक्टर भन्दाभन्दा पनि हजुरले चाहिँ अथेन्टिक जे हो त्यही पाइरहनु भएको छ अरे। र अर्को कुरा चाहिँ हामीलाई आजको दिनसम्म निरन्तर रूपमा यो ठाउँमा आइपुग्नको लागि चाहिँ हाम्रो सप्लायरहरूको पनि ठुलो हात छ, जसले चाहिँ हामीलाई अहिलेको दिनसम्म गुणवर्धक सामानहरू पठाइरहेका छन् होइन। कति ठाउँमा त जस्तो अब आज एउटा सामान मगायो भोलि त्यो सामान सर्टेज हुन्छ, हाम्रो सप्लायरहरूबाट त हामीले प्रोसेसहरू गरेको छैनौँ होइन। तर चुनौतीको रूपमा हेर्ने हो भने चाहिँ अहिले तपाईँको जुन पनि सेक्टरमा फुड बिजनेस गर्ने इन्डस्ट्रिजहरू हेरौँ, एक्जाम्पल एउटा सानो रेस्टुरेन्टदेखि 5 स्टार होटेल होइन, सबै डेलिभरी प्लेटफर्म गर्न थालेको छ। यदि 5 स्टारले डेलिभरी गर्ने हो भने बाटोमा आएर रुम बेचेको भयो नि त, तिनीहरू 5 स्टार किन भन्ने? 5 स्टार भनेको मेरो जमानामा जब होइन अब स्टिड होइन माया लाग्थ्यो, ओहो ट्राफिकभित्र जाँदाखेरि पनि त्यो अगाडि बस्ने पालेदाले पिट्छ कि भन्ने एउटा थ्रेट हुन्थ्यो अरे। तर पछि यही विषयवस्तुमा हामी कार्यरत हुँदै आउँदाखेरि चाहिँ 5 स्टार होटल भनेको त मान्छेलाई डेभलप गर्ने ठाउँ मात्र हो। तपाईँले त्यही फुड त्यहाँनिर 4,000 तिरेर खानुहुन्छ, अब त्यही फुड अरू रेस्टुरेन्टबाट 3,000 खानुभयो भने तपाईँलाई महँगो भयो भन्ने कन्सेप्ट हुन्छ। किन
5: त्यही फुड तपाईँहरू कतिमा बेच्नुहुन्छ?
2: त्यो फुड हामीले तपाईँलाई 1200-1500 दिन्छ।
5: अहिले जस्तो अहिले सामाजिक सञ्जालमा हेऱ्यो भने कसैले न कसैले कुनै न कुनै नाममा किचनहरू चलाइरहन्छ कि, अनि केही न केही कुराहरू डेलिभरी पनि गरिरहनु भएको छ, अर्डर पनि भइरहन्छ होइन, त्यहाँ प्रोसेस भइरहेछ, सबै भइरहन्छ, तैपनि त्यसलाई कसैले कन्टिन्यू गरिरहनु भएको छ। तर तपाईँ जस्तो चाहिँ यति ठुलो प्लेटफर्म सञ्चालन गरेर अथेन्टिक खानेकुराहरू चाहिँ कस्टमरलाई दिँदै गर्दाखेरि पनि तपाईँहरूले पनि उहाँहरू जस्तै च्यालेन्ज चाहिँ भोगिरहनु भएको छ भने यसलाई कन्टिन्यू लैजानलाई यहाँले अहिलेसम्म गरेका कामहरू चाहिँ के?
2: हामीले यसको लागि चाहिँ तपाईँको डेली सर्वे गर्छौँ, हामी हाम्रो डेली डाटा एनालिसिसहरू गर्छौँ होइन, त्यो बाहेक पनि हामीले प्रिपरेसन गरेको र मेटेरियल्सहरूमा जस्तै तपाईँको र ससहरू हुन्छ होइन, मासुको प्रडक्टहरू हुन्छ, त्यसलाई हामीले कसरी प्रिजेन्ट गरिरहेको छौँ, त्यो कति नम्बर अफ डेजसम्म त्यसलाई युज गर्न मिल्छ, त्यसमा चाहिँ हामी लिफो फिफो भन्ने सिस्टमहरू युज गरिरहेको छौँ, लास्ट इन फर्स्ट आउट होइन, कति ठाउँमा चाहिँ केयरलेस गरेर अब पुरानो सामान पहिला बेच्ने नयाँ सामान स्टक गर्ने भन्ने हुन्छ होइन, हामी चाहिँ आउटडेटेड सामानहरू बेच्दैनौँ, बरु हाम्रो वेस्टेजमा हाम्रो उसमा राख्छौँ, हिसाबमा राख्छौँ होइन, त्यो बाहेक पनि हामीले डिस्पाच गर्दाखेरि चाहिँ वी मेक स्योर हाम्रो कस्टमरलाई जहिले पनि फ्रेस प्रडक्ट आओस् होइन, काम गर्दाखेरि कहिलेका ह्युमन एरर हुन्छ, हामीबाट पनि मिस्टेकहरू नहुने भन्ने हुँदैन, हामी पर्फेक्ट छौँ भन्दैनौँ, हामीले पनि कतिपय कुरा लर्निङ बाई डुइङ प्रोसेसमा सिकिनै रहेको हुन्छौँ होइन, तर हामी चाहिँ यतिसम्म विश्वासी छौँ कि तपाईँको हजुरले हाम्रो रिसिभिङ गुड्स रिसिभिङदेखि लिएर होइन हाम्रो डिस्चार्जसम्मको प्रोसेस हेर्दाखेरि चाहिँ हामी काठमाडौँ भ्यालीको फर्स्ट इन्टरप्रेन्योरहरूलाई जसले चाहिँ एउटा पायोनियर क्लाउड किचन चलाइरहेको छ, योभन्दा अगाडि पनि कति आएका थिए, कति गयो होला होइन, अझ कति नयाँ आउँदैछन् होला, तर हाम्रो लागि मेन च्यालेन्जेस भनेको चाहिँ अहिलेको टाइममा चाहिँ तपाईँको मूल्य वृद्धि, अर्को चाहिँ तपाईँको बजारमा सहजीकरण रूपमा कुनै पनि सामानहरू उपभोक्ताले नपाउने होइन, अर्को चाहिँ कालाबजारी, त्यो बाहेक हामीले इन्टरनल्ली फेस गरेको चाहिँ हजुरको नेपालमा स्किल्ड म्यान पावरहरू डेभलप गर्नको लागि चाहिँ खासै त्यस्तो गभर्मेन्ट लेभलबाट कुनै पनि एउटा कार्य छैन है, जस्तै अब सिटी भिटीको कुनै ठाउँमा छ तर त्यसमा पनि तपाईँको चिन्जानको भरोसामा सोर्सोर्स लगाएर अथवा वडाबाट सिफारिस लिएर नाम निकालेर गयो भने सिक्न पायो, त्यसमा फ्री कम्पिटिसन छैन होइन, तर हामी त एउटा यस्तो प्लेटफर्म हौ जसले बिना शुल्क लिएर अझ उसले कार्य गरेको उसलाई मासिक गभर्मेन्टले दिनुपर्ने तलब दिएर अझ त्योभन्दा माथिको सेवा सुविधा दिएर उनलाई ट्रेन पनि गराइरहेको छ, हाम्रो यो ठाउँबाट आजको मितिसम्म धेरै सेफहरू होइन यहाँबाट योग्य भएर आफ्नो जीवनस्तरलाई उच्च रूपमा माथि पुर्याउनको लागि कोही विदेश गएका छन्, कसैले आफ्नै आउटलेटहरू पनि खोलेका छन् होइन, त्यो भनेको चाहिँ हामी के प्रोफिट गर्छौँ भने हामीले प्रडक्ट गरेको प्रडक्सनबाट उनीहरू आज एउटा लेभलमा पुगेर आज उनीहरूले चारजना अरू कसैलाई रोजगारी दिइरहेका छन् कि।
1: रासोपा महाधिवेशन जारी रहेको छ, नेतृत्व चयनका लागि 8:30 बजेदेखि विद्युत मतदानका लागि 80 मिसिन अहिले तम तयारी अवस्थामा राखिएको छ। आज बजेट आउनुपर्ने अन्तिम दिनमा पनि 75% स्थानीय तह बजेट विहीन अवस्थामा रहेका छन्। स्थानीय तहको वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न उठेको छ। न्यूनतम ज्याला नदिए रोजगारदाताहरूमाथि कड़ा कार्यवाही हुने सरकारले चेतावनी दिएको छ। तराईमा गर्मी बढ़दै गएको छ, 3 दिन उच्च सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ। र अत्यधिक गर्मीका कारण बेलायतमा 1000 विद्यालय बन्द भएका छन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धिताललाई धन्यवाद। भोलि असार 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो इट्स 8 PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz
0: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेज

0: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0556394595 चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
1: वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
0: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य
2: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिक आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
3: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ। के कुराको चित्त बुझिन छोरी?
4: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
3: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
4: बाबा, हाम्रै फर्स्ट स्टोनको साधनगर टाउनमा रहेको निरल फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
3: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टिसर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन।
4: सम्पर्क नम्बर 9845082997
2: 9855109997।
5: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
6: आमा, मलाई दुध है।
5: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
7: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
7: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।
8: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
8: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
0: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ।
8: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश। चैते धानमा नेक ब्लास्टको समस्या।
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
8: रोगको लागि अनुकूल मौसम,
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
7: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
0: खेतमा पानी जमाइ राख्ने:
7: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
9: होइन दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
2: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा?
9: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
2: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने। मोबाइल 98452-049-86।
10: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
2: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच चनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98552-454। 98455-20454। इमेल log.logic2@gmail.com।
10: हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोल्युसन।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएसबाट सजिलै हर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: सब्सक्राइब नाउ एन्ड प्रेस द बेल आइकन नेभर मिस एन अपडेट फ्रम टिप्स अफिसियल

0: हेलो हेलो 1 2 3 चेक।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो स्पाइनो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

मत देख उसको, चल छोड़, मैनेजर देख रहा है।

0: Why I live Sunday Muncha Radio Silence 89.8 Megahertz.
1: यतिखेर बेलुकाको 9:09 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बिबिसी नेपाली सेवाको समाचार।

0: भएको छ। चीनको भ्रष्टाचार नियन्त्रण सम्बन्धी निकायले आफूले देशको रक्षा उद्योगका एकजना वरिष्ठ अधिकारी बियन झगाङमाथि अनुसन्धान गरिरहेको जनाएको छ। बियन चीनको राष्ट्रिय अन्तरिक्ष निकायका उपप्रमुख हुन् र उक्त निकायले उनले अनुशासन र कानूनको गम्भीर उल्लंघन गरेको आरोप लगाएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्षन एथिराजन भन्छन् उनी चीनको अन्तरिक्ष अन्वेषण बारेको अन्तर्राष्ट्रिय सहकार्यका प्रमुख व्यक्ति थिए र देशभित्र र बाहिर अन्तरिक्ष सम्बन्धी कार्यक्रमहरूमा सहभागी हुन्थे। उक्त एजेन्सीले उनले अनुशासन र कानूनको गम्भीर उल्लंघन गरेको आशंका गरेको छ। छानबिन घोषणा गरिएपछि उनको नाम आधिकारिक वेबसाइटबाट हटाइएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्षन एथिराजन। र भारतमा सरकारले विदेशबाट आर्थिक सहयोग प्राप्त गर्ने गैर सरकारी संस्थाहरू बारेका नियमहरूमा कडाई गर्दै उनीहरूले आफ्ना गतिविधि सामाजिक सञ्जालका खाता र वेबसाइट खुलाउनु पर्ने व्यवस्था गरेको छ। दर्ताका लागि आवेदन दिने संस्थाहरूले अनुमोदन गरिएको सूचीबाट गतिविधिहरू छनौट गर्नुपर्नेछ। त्यस्ता संस्थाहरूले विदेशबाट आएका रकमको कसरी प्रयोग गरिन्छ भन्ने बारे पनि विवरणहरू बुझाउनु पर्नेछ। यो बीबीसी नेपाली सेवा हो।
1: सागरपाखामा पुनः स्वागत छ। सम्पत्ति विवरण बुझाउने समय सीमा नजिकिँदै गर्दा अहिलेसम्म अपेक्षित संख्याको झण्डै आधाले विवरण पेश गरेका सम्पत्ति छानबिन आयोगले जनाएको छ। अधिकारीहरूका अनुसार आयोगले बहालवाला तथा अवकाश प्राप्त अधिकारी र राजनैतिक पदाधिकारी गरी 20,000 भन्दा बढ़ी व्यक्तिबाट सम्पत्ति विवरण प्राप्त हुने अपेक्षा गरेको छ। आयोगले विवरण पेश गर्न असार मसान्तसम्मको समय दिएको छ। आयोगलाई आर्थिक वर्ष 2062-63 आर्थिक वर्ष 2082-83 चैत्र मसान्तसम्म सार्वजनिक पदमा रहेका व्यक्ति तथा उनीहरूका परिवारका सदस्यहरूको नाममा रहेका सम्पत्तिको विवरण संकलन छानबिन तथा प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ। तथापि यसबीचमा केहीले आयोगको औचित्यमाथि प्रश्न उठाउँदै सम्पत्ति विवरण पेश नगर्ने बताएका तथा कतिपयले विभिन्न माध्यम मार्फत स्व घोषणा गरेका समेत पाइएको छ। यसै सन्दर्भमा हामीले एक वर्षको कार्यकाल रहेको उक्त आयोगका प्रवक्ता गणेश केसीलाई टेलिफोन सम्पर्क गरी हालसम्म बुझाइएका फारमको संख्या तथा आयोगमा प्राप्त उजुरीहरूको अवस्थाका बारेमा जिज्ञासा राखेका छौं।
2: अब अहिले 9,000+ फारम बुझाउनु भएको छ र 26-27 उजुरीहरू मेलबाट हुलाकबाट र स्वयं उजुरीकर्ता यहाँ आयोगमा उपस्थित भएर उजुरी दर्ता गराउनु भएको छ। हाम्रो लक्षित तोकिएका पदाधिकारीहरूको संख्या पहिलो फेजमा 20,000-22,000 हुन्छ भन्ने हाम्रो पूर्व अनुमान हो। फेरि यो फारम बुझाउने म्याद सरको मसान्तसम्म तोकिएकोले लक्ष्य चाहिँ भेट्छ भन्ने हाम्रो अनुमान छ।
1: अब यो हिसाबले मोटामोटी 20 दिन जस्तो बाँकी देखिन्छ। तपाईँहरूले अहिले यो क्रममा फारम बुझ्ने क्रममा भोगिराख्नु भएको चुनौती चाहिँ के छन्? अहिले
2: फारम बुझ्ने क्रममा हामीले त्यस्तो चुनौती अनुभूति त गरेको छैनौ। यद्यपि अब लजिस्टिकका विषयहरू, जनशक्तिका विषयहरू अहिले हामीसँग जति उपलब्ध छ त्यो चाहिँ पर्याप्त हुँदैन भन्ने चाहिँ हाम्रो एउटा अनुमान भइसकेको छ।
1: त्यसैजी यो अब प्राविधिक कुरा भयो, सुल्झाउन सजिलो होला, तर मैले चुनौती भनेर संकेत गर्न खोजेको चाहिँ यो बीचमा तपाईँहरूले काम गरिराख्दाखेरि चाहिँ कतिपयले सम्पत्ति विवरण बुझाउन आवश्यक नठानेको अथवा केहीले चाहिँ स्व घोषणा गर्ने क्रम समेत देखिएकोले त्यसलाई चाहिँ तपाईँहरूले कसरी लिनुहुन्छ? ती विवरणहरूलाई चाहिँ गणना गर्नुहुन्छ कि हुँदैन भनेर?
2: होइन, यो इस्यु त आएको लागि चुनौती हुँदै होइन। केही पूर्व पदाधिकारीहरूले सम्पत्ति विवरणमा बुझाउने कसैले त आफै पनि मिडिया मार्फत स्व घोषणा गर्नु भएको देखिया छ। त्यसलाई पनि एउटा आयोगले संज्ञानमा लिएर नबुझाउने पूर्व पदाधिकारीको अथवा बालवाला पदाधिकारीको हकमा पनि आयोगले आफ्नै ढंगले उहाँहरूको सम्पत्तिका विभिन्न अभिलेखहरू, जुनसुकै किसिमका सम्पत्तिका क्षेत्रहरूमा आयोगले आफ्नै संयन्त्रबाट पनि त संकलित गर्न सक्ने अवस्था दिन मान्छ।
1: अरूको नाममा पार्क गरिएका सम्पत्ति तपाईँहरूले कसरी पो भेटाउनु होला र भन्ने आशंका पनि आयोग प्रति व्यक्त भएको पाइन्छ।
2: छानबिन भनेकै त्यही हो नि, छानबिन एउटा अनुसन्धान चाहिँ हो। फलानाको सम्पत्ति फलाना फलानाकोमा पार्क भएको छ भन्ने ढङ्गका उजुरीहरू पनि आछन्। व्यक्तिले आफूले अवैध रूपमा आर्जन गरेको सम्पत्ति आफैसँग मात्रै राख्छ भन्ने कल्पना त आयोगले गरेको छैन। त्यसैले हामीले हेर्नुपर्ने क्षेत्र भनेकै त्यही हो। कस्ता कस्ता रेड जोनका कर्मचारीहरूले अथवा पूर्व पदाधिकारीहरूले सम्पत्तिहरू चाहिँ कुन कुन क्षेत्रमा लगेर पार गरेको हुन सक्छ भनेर खोजबिन गर्ने नै यो छानबिनको विषय हो।
1: सम्पत्ति छानबिन आयोगका प्रवक्ता गणेश केसी। अब अर्को विषय, काठमाडौँ उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका अधिकांश सुकुम्बासी परिवार पुनर्स्थापनाका लागि तयार भएका अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अधिकारीहरूले दावी गरेका छन् दुई दिन अघि समितिले होल्डिङ सेन्टरमा बसोबास गरिरहेकाहरूलाई 5 दिनभित्र स्थान खाली गर्न भनेको थियो। 300 भन्दा धेरै परिवार अहिले होल्डिङ सेन्टरमा छन्। समितिका अनुसार पुनर्स्थापनामा जाने परिवारलाई प्रारम्भिक रूपमा 1,25,000 रूपियाँ उपलब्ध गराइनेछ भने त्यसपछि 3 महिनासम्म मासिक 15,000 रूपियाँ प्रदान गरिनेछ। यस सन्दर्भमा हामीले समितिका कार्यकारी निर्देशक आनन्द सिंह भाटलाई टेलिफोन गरी शुरूमा अहिलेसम्म कतिजनाले आश्रय स्थल छाडे भनेर सोधेका छौ।
2: अहिले निवेदन लिएको हो, निवेदन लिइसकेपछि उहाँले पुनर्स्थापना बापतको रकम हामी भोलिबाट सम्भवतः डिस्चार्ज गर्छौ। डिस्चार्ज गरिसकेपछि बल्ल उहाँहरूले त्यो भित्र चाहिँ आफूलाई बाहिर खाली गर्ने क्रम हुने कुरा आयो।
1: निवेदन लिने भनेको चाहिँ उहाँहरू स्वैच्छिक रूपमा अब पुनर्स्थापनामा जान चाहनुहुन्छ भन्ने अर्थ लाग्छ भन्ने बुझियो होइन? कति संख्यामा चाहिँ त्यस्ता व्यक्तिहरू हुनुहुन्छ जो जान चाहनुहुन्छ र कति संख्यामा हुनुहुन्छ जो अहिले पनि विकल्पविहीन हुनुहुन्छ?
2: होल्डिङ सेन्टर वाइज भन्नुपर्दा इच्याङको नारायण, होडे, नगरकोट, धुलिखेलको अधिकांश व्यक्ति, केही मान्छेहरू जहाँ उपलब्ध नभएको बाहेक अरू सम्पूर्णले चाहिँ निवेदन दिइसकेको अवस्था छ। खरिपाटीको विद्युत प्राधिकरणकोहरूले आधा जस्तोले निवेदन दिएको अवस्था छ। भोलि चाहिँ राधा स्वामीमा चाहिँ संकलन गर्ने योजना राखेका छौँ। त्यहाँको अहिलेसम्म बुझ्दाखेरि चाहिँ केही मान्छेले दिन तयार भएको, केही नभएको भन्ने बुझिन्छ। तर अन्य अधिकांश परिवारहरूले त्यो निवेदन दिइसकेकोबाट पनि थाहा हुन्छ कि उहाँहरू चाहिँ पुनर्स्थापना हुनु तयार हुनुहुन्छ भने।
1: तर सञ्चार माध्यमहरूमा चाहिँ हामीलाई राम्रोसँग विकल्प नदिइकन अथवा चाहिँ 25,000 रूपियाँ मात्रै लिएर पुनर्स्थापनामा जान भनिराखिया छ, हामीलाई अन्याय पर्यो भन्ने किसिमको भनाइ उहाँहरूको आइरहेको देखिन्छ। अब जो जान इच्छुक हुनुहुन्न अतिरिक्त सहुलियत दिनुहुन्छ होला नि त तपाईँहरूले पनि केही विकल्प नभएकाहरूलाई? त
2: विकल्प नभएकाहरूको एउटा पाटो भयो, जबरजस्ती जान्न खोज्नेहरूको भनेको अर्को क्याटेगोरी आयो। उहाँहरूलाई हामी त्यसो यो समय अवधि निस्किसकेपछि केही एक दुई दिन थप्ने वा वैकल्पिक व्यवस्था के हुन सक्छ भन्ने त हामी सोच्ने कुरा नै आयो। परिस्थिति हेरी हामी त्यो स्टेप चाल्छौँ।
1: भनेपछि त्यो राम्रोसँग अध्ययन नगरिकनै तपाईँहरूले 5 दिनभित्र खाली गर भनेर भन्नुभएको हो?
2: त्यस्तो होइन, त्यो चाहिँ हामीले चाहिँ उहाँहरूलाई अध्ययन गरेर बुझिसकेर मात्र गरेको अवस्था हो। त्यस कारणले त अधिकांशले निवेदन दिएको अर्थबाटै बुझिहाले हुन्छ कि हामीले चाहिँ धेरै जस्तो विकल्पमा जान चाहन्छन् भन्ने सम्भावना देखिन्छ। को जान सक्दैन भन्ने कुरा त जब खाली हुने क्रम भएपछि नै देखिने अवस्था हो, तर विकल्प भनेको चिज त खुल्ला रहन्छ नि सरकारका लागि।
1: उनी थिए अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष आनन्द सिंह भाट। अब अर्को विषय, क्यान्सर उपचारमा प्रयोग हुने केही महत्वपूर्ण औषधिहरू अभाव हुन थालेको लामो समय बित्दा पनि सहज आपूर्ति सुनिश्चित हुन नसकेको उपभोक्ता तथा स्वास्थ्य कर्मीहरूले बताएका छन्। सरकारले 11 वर्ष अघि तोकेको मूल्य यथावत रहँदा र पछिल्ला वर्षहरूमा औषधिको उत्पादन तथा आयात लागत बढ़ेकाले ती औषधिहरूको नियमित आपूर्ति गर्न कठिन भएको व्यवसायीहरूले बताइरहेका छन्। गत साता संसदमा सम्बोधन गर्ने क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले क्यान्सर औषधिको अभावप्रति सरकार गम्भीर रहेको बताएकी थिइन्। संजय ढकालको रिपोर्ट। किमोथेरापीका क्रममा तत्काल आवश्यक पर्ने केही आधारभूत औषधिहरू सहज रूपमा उपलब्ध नहुने गरेको बिरामीका आफन्त तथा उपभोक्ताहरूले गुनासो गरेका हुन्। आफ्नी आमाको किमोथेरापी उपचार गराउँदाको अनुभव सुनाउँदै विश्वराज सापकोटा भन्छन्।
3: किमो गर्ने औषधि अब त्यही दिनलाई मात्र थाहा हुन्छ।
1: खास गरी सरकारी अस्पतालहरूमा औषधि अभावको समस्या अझ गम्भीर भएको बताइन्छ। नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्य सरकारले मूल्य समायोजन नगरिदिने हो भने अब थप आयात गर्न नसकिने बताउँछन्।
4: 20-21 दिनलाई पुग्ने औषधि हामीसँग नवजात छ, कालो प्लाटिन पनि छ, सिस प्लाटिन पनि हिजो भर्खरै आइपुगेका छ। तर अब चाहिँ आज बिहान औषधि व्यवस्था विभागको स्टेटमेन्ट अनुसार भने उहाँहरू चालित मूल्य प्रणाली अपनाउनलाई अन्कमाइरहनु भएको छ। त्यसकारण अब चाहिँ हामीले आज उपरान्त एक भाइल पनि हामी ल्याउन सक्दैन।
1: सदनमा बोल्ने क्रममा स्वास्थ्य मन्त्री मेहताले यो समस्याको दीर्घकालीन सम्बोधन गर्न र औषधिको सहज आपूर्ति गराउन उनकै शब्दमा स्वचालित मूल्य प्रणाली निर्माण गर्न एक हप्ताभित्र औषधि परामर्श परिषदको बैठकबाट अगाडि बढ़िने बताए पनि आज बिहानसम्म त्यसको बैठक बसेको छैन। यो मामिला हेर्ने निकाय औषधि व्यवस्थापन विभागका सूचना अधिकारी किरण सुन्दर वज्राचार्यले त्यस्तो बैठकको निम्ति आफूहरू छलफल नै रहेको बताए।
5: हुन्छ नेपाल सरकारको, अधिकतम चाहिँ खुद्रा मूल्य भित्र पर्छ, इन्डियामा चाहिँ त्योभन्दा प्राइस बढी भएकोले चाहिँ अहिले आयातमा समस्या परेर हो। मन्त्रीज्यूसँग चाहिँ अब डिटेलमा छलफल हुन पाएको छैन, अब परिषदको मिटिङ बसेर त्यहाँबाट केही सल्युसन आउँछ कि भन्ने रहेको छैन।
1: चाँडै समस्या सम्बोधन नभए स्थिति झन जटिल हुन सक्ने चेतावनी औषधि आयातकर्ताहरूले दिएका छन्। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। विश्व स्वास्थ्य संगठनले प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला महामारी नियन्त्रण गर्न सक्ने दुईटा औषधिको परीक्षण अर्को साताबाट थाल्न तयारीहरू पूरा भएको जनाएको छ। त्यहाँ अघिल्लो महिना महामारी घोषणा गरिएको थियो। हालसम्म मृतकको संख्या 260 नागेको छ भने करिब 1000 संक्रमित भएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
0: सन् 2014 पश्चिम अफ्रिकामा देखिएको इबोला महामारीबाट बाँचेका व्यक्तिहरूबाट संकलन गरिएको नमूनाका आधारमा उक्त संक्रमणसँग लड्न सक्ने एन्टीबडीजको मिश्रण तयार पारिएको भनिएको छ। विश्व स्वास्थ्य संगठन र अक्सफोर्ड विश्वविद्यालयले यो परीक्षण कार्य अघि बढाउनेछन्। यसअघि अधिकारवादी समूहहरूले अमेरिका सरकारलाई अहिलेको बुन्डी बुग्यो इबोला संक्रमणबाट प्रभावित भएका देशहरूमा उक्त प्रयोगत्मक उपचारलाई क्लिनिकल ट्रायल र आपतकालीन प्रयोगका लागि अनुमति दिन माग गर्दै आएका थिए। यस खालको स्ट्रेनको इबोलाको कुनै खोप वा उपचार हालसम्म विकास भइसकेको छैन। इबोलाको दुर्लभ प्रजातिले पछिल्लो महामारी गराएको र यसको कुनै खोप नभएको अनि संक्रमणको केन्द्र द्वन्द्व प्रभावित क्षेत्र रहेको हुँदा अहिलेको संक्रमण अझ बढी चुनौतीपूर्ण भनिएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: चाहिनो समय सूचक अहिले रातिको 9 बज्यो 9 PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।

0: 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि।
2: रेबिस विरूद्धको खोप अभावले ज्यानको जोखिम, 11 जिल्लाका 87 स्थानमा बर्ड फ्लू, 17 मन्त्रीलाई 150 सहयोगी, सम्झौताबारे लामिछाने र वाग्लेको प्रस्तावमै अन्तर्विरोध, प्रतिनिधि विवादले राष्ट्रपा महाधिवेशनमा भद्रगोल, मतदान जारी लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले आर्थिक अभियान दैनिकमा छापिएको उखु र बेसार खेती प्रवर्धनमा विनय त्रिवेणी गाउँपालिका शीर्षकको शुभ समाचार।
0: नगरपुरको विनय त्रिवेणी गाउँपालिकाले उखु र बेसार खेतीको व्यावसायिक प्रवर्धनलाई प्राथमिकतामा राख्दै उत्पादन वृद्धि तथा किसानको आय आर्जन बढ़ाउने अभियानलाई तीव्रता दिएको छ। गाउँपालिकाले स्थानीय स्तरमा रहेका सम्भावनाको अध्ययन गरी नगदे बालीका रूपमा उखु र बेसार खेती विस्तारमा विशेष जोड़ दिएको हो। 7 वडामा फैलिएको गाउँपालिकामा कृषिलाई मुख्य आय आर्जनको आधार बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत संचालित नगदे बाली खेती प्रविधि अनुकूलन तथा व्यवसायीकरण कार्यक्रम मार्फत उखु र बेसार खेतीको उत्पादन बढ़ाउन विभिन्न योजना कार्यान्वयन ल्याइएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो। अध्यक्ष गिरीका अनुसार कृषिबाट स्थानीय नागरिकको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले गाउँपालिकाले किसानलाई आवश्यक प्रविधि, बीउ बिजन, कृषि सामग्री तथा अनुदान उपलब्ध गराउँदै आएको छ। कृषि उत्पादन बढ़ेमा किसानको आमदानी स्वत बढ़छ र स्थानीय अर्थतन्त्र पनि सबल बन्छ। उनले भने त्यसैले हामीले सम्भावना भएका नगदे बालीको उत्पादन वृद्धि गर्न नव प्रवर्तन कार्यक्रम लगानी गरिरहेका छौं। गाउँपालिका कृषि प्राविधिक मनोज चापागाईका अनुसार उखु र बेसार खेती विस्तारका लागि किसानलाई समूहमा आबद्ध गराई कार्यक्रम सञ्चालन गरिएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: भरायो, बाबासँग बैंक गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक मास हुन्थ्यो, तर पनि मन रुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नगोल बैंकमा। मेरो बाबादेखि मेरो छोरी सानी सबैले सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नगोल बैंकमा खाता छ कि छैन त?
2: टिभीमा 4 years फुल वारेन्टी, फुटबलको मजा लो एनजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट, एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ। बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 years फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपिरियन्स एनजी लाइफ गुड।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। कुकुर स्याल जस्ता जनावरले टोकेपछि दिइने रेबिज विरूद्धको खोप अभावका कारण मानिसले ज्यानै गुमाउन थालेका छन्। स्थानीय स्वास्थ्य संस्थामा खोप नपाएपछि त्यत्तिकै बसेका काठमाण्डुकै चन्द्रागिरी नगरपालिकाका एक पुरूषको गत शनिबार मृत्यु भएको हो। रेबिजको लक्षण देखिएपछि शुक्रराज ट्रपिकल तथा सर्वरोग अस्पताल टेकुमा भर्ना भएका 48 वर्षीय ती पुरूषको उपचारका क्रममा मृत्यु भएको हो। उनलाई केही साता अघि कुकुरले टोकेको थियो। परिवारले हेल्थ चेक राई गर्दा पनि ती पुरूषको ज्यान गएको चिकित्सकहरूको नजिकैको स्वास्थ्य चौकीमा खोप उपलब्ध भइदिएको भए सायद उनको ज्यान जाँदैन थियो। ती पुरूषका आफन्तको भनाई उद्धृत गर्दै शुक्रराज अस्पतालका एक चिकित्सकले बताएका छन्। सरकारी अस्पतालहरूमा निशुल्क वा निम्न शुल्कमा दिँदै आएको रेबिज विरूद्धको खोप अभाव छ। कतै कतै निजी औषधि पसलमा खोप पाइन्छ, तर महँगो पर्ने भएकाले विपन्न तथा कमजोर आर्थिक अवस्थाका बिरामीलाई समस्या भइरहेको छ। समयमै खोप लगाए रेबिजबाट जोगिन सके, तर लक्षण देखिएपछि उपचार छैन। कुकुर स्याल जस्ता जनावरको रियालबाट रेबिज सर्ने गर्दछन्। देशभरका सरकारी अस्पतालमा रेबिज विरूद्धको खोपको चरम अभाव भए पनि यसबारे सूचना बाहिर ल्याउन स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले कड़ा रोक लगाएको अधिकारीहरूले बताएका छन्। खोप अभावबारे संचार माध्यममा बोलेका अधिकारीहरूलाई केही दिन अघि मन्त्रालयले सोधपूछ गरी सचेत गराएको एक अस्पतालको इमर्जेन्सी विभागका कर्मचारीले बताएका छन्। अहिले अवस्था एकदमै गम्भीर रहेको छ। कुकुरले टोकेका बिरामीलाई दिने खोपको एउटै डोज नरहेको पनि चिकित्सकहरूले बताएका छन्। निशुल्क वा निम्न शुल्कमा दिने खोप सरकारी अस्पतालमा पाइँदैन। निजी औषधि पसलबाट किन्न कमजोर आर्थिक अवस्थाका बिरामीलाई समस्या परेको छ। रेबिज विरूद्धको खोप अभावले ज्यानकै जोखिम शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
3: काठमाडौँमा 8 वर्षपछि बर्ड फ्लू संक्रमणको हटस्पट बनेको छ। पशु सेवा विभागका अनुसार चैत 4 गते मोरङको सुन्दर हरैचा र उर्लाबारीमा बर्ड फ्लू देखा परेको थियो। हाल ललितपुर, भक्तपुर र काभ्रे पलाञ्चोकमा संक्रमणको दर उच्च रहेको विभागले जनाएको छ। सुनसरीका 12 स्थानमा, मोरङका 7, झापामा 2, चितवनमा 1 र काठमाडौँ लगायत देशका 11 जिल्लाका 87 स्थानमा बर्ड फ्लू फैलिएको विभागले जनाएको छ। यो नेपालमा 2075 साल यताकै संक्रमण दर उच्च हो। पछिल्लो 3 महिनामा 5,69,558 पंक्षी नष्ट गरिएका छन्। 9,89,313 अण्डा र 1,95,485 किलो दाना समेत नष्ट गरिएको छ। काठमाडौँ, भक्तपुर र ललितपुर भित्रका विभिन्न स्थानमा पालिएका पंक्षीमा संक्रमण

0: का धेरै विषय प्रस्ताए पनि संहिताको सभामा भने अझै अन्यकै अवस्था भएको चित्रण गरेको छ। सभापति रवि लामिछाने र उपसभापति सोरुम वागले चितवन महाधिवेशनमा प्रस्तुत गरेका दुई प्रमुख दस्तावेजले संहिताबारी पार्टीले लिने धारणामा नेताहरूकै बीचमा मत भिन्नता देखिएको हो। लामिछानेको राजनीतिक प्रस्तावमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राष्ट्रिय सभालाई गैर दलीय विशेषज्ञ सभा बनाउने र उपराष्ट्रपतिलाई सभाध्यक्ष बनाउने उल्लेख गर्दै संहिताका बारेमा भनिएको छ। प्रदेश सभा र प्रदेश सरकारको पनि पुनर्संरचनाको पक्षमा छौ। आइसकेको संहितालाई कसरी प्रभावकारी बनाउने भन्ने मार्गचित्र नदी अमूर्त रूपमा लामिछानेले एक वाक्यमा पुनर्संरचनाको कुरा उल्लेख गरेका छन्। उपसभापति वागले प्रस्तुत गरेको अर्थ राजनीतिक दस्तावेजमा भने संहिता खारेजीसम्मको विषय प्रवेश भएको छ। हाम्रो संख्या र सामर्थ्य पुगेको दिन वर्तमान संविधानको परिमार्जन गर्नेछौ। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसद मन्त्री नबन्ने प्रणाली, दल विहीन स्थानीय तह एवं 753 को संख्याले एक तिहाई कटौती, प्रदेश सभाको खारेजी सहित संहिताको पुनर्संरचना, न्याय परिषद लगायत अन्य संवैधानिक अंगहरूको आमूल सुधार र मान्यता प्राप्त राजनीतिक दलको पारदर्शी कोष भरण जस्ता शासकीय सुधारको एजेण्डा राष्ट्रपतिले बहसका लागि प्रवेश गराइसकेको छ। वागलेको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रदेश सभा खारेज गर्ने विषयलाई पार्टीका नेताहरूले विभिन्न समयमा फरक फरक ढंगले व्याख्या गर्दै आएका छन्। एक वर्ष अघि उपसभापति वागले सार्वजनिक कार्यक्रममा प्रदेश सभालाई ठूला दलहरू तत्कालीन अवस्थामा कांग्रेस र एमाले कार्यकर्ता व्यवस्थापन गर्ने थलोका रूपमा चित्रण गर्दै राष्ट्रपतिको संख्या र सामर्थ्य पुगेका बेला प्रदेश सभा खारेज गर्ने बताएका थिए। पछिल्लो अभिव्यक्तिमा उनले संघीय ढाँचा कायम राख्ने तर अहिलेको संरचना खारेज गरेर प्रदेश सभाको आमूल पुनर्गठन गर्नुपर्ने विकल्प आफूले फन्दै आएको बताउने गरेका छन्। दस्तावेजमा समेत उनले एकातिर संघीयता खारेजीको कुरा उठाएका छन् भने अर्कोतर्फ पुनर्संरचनाको कुरा राखेका छन्। राष्ट्रपतिको संख्या र सामर्थ्य पुगेको दिन संघीयता खारेज गरिन्छ भनेर एक वर्ष अगाडि सार्वजनिक रूपमा बोलिएकै अभिव्यक्तिलाई लिएर 21 फागुनको निर्वाचन अगाडि उनी वागलेसँग प्रश्न सोधिएको थियो। उनले मेरो प्रश्न भनाई संहिताको 7 प्रदेशीय ढाँचा रहन्छ तर यहाँभित्रका व्यतिथि विकृतिहरू हामीले सुधार्नैपर्छ, प्रदेशलाई छन् प्रभावकारी बनाउन पनि यी सुधारहरू आवश्यक छन् भनी प्रतिक्रिया दिएका थिए। प्रदेश सभाको आमूल सुधारका लागि खारेजी पनि हुन सक्छ, त्यसैले यो छरितो बनाउनुपर्छ भन्ने भनाई रहेको समेत उनले बताएका थिए। राष्ट्रपतिको निर्वाचन अघि सार्वजनिक गरिएको वाचा पत्रमा समेत वर्तमान संघीय अभ्यासलाई अपकल्चो भन्दै सुधार आवश्यक भएको उल्लेख गरिएको छ। संहिताबारे लामिछाने र वागलेको प्रस्तावले अन्तर्विरोध, संहिता कार्यान्वयन गर्ने भन्दा पश्चगामी बाटोमै फर्कने र राष्ट्रपतिको चितवन महाधिवेशनले दिएको राजनीतिक विश्लेषणको टिप्पणी शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
1: स्थानीय तहको बजेट सुशासन प्राथमिकतामा शीर्षकमा गोर्खापत्रमा खबर छापिएको छ। आगामी आर्थिक वर्ष 2083-84 का लागि 753 स्थानीय तहमध्ये 724 स्थानीय तहले गाउँ र नगर सभामा बजेट पेश गरेका छन्। बाँकी 29 स्थानीय तहले गाउँ र नगर सभामा बजेट पेश गर्न सकेनन्। सभामा बजेट पेश गरेका अधिकांश स्थानीय तहले यस अगाडिका अधूरा योजना पूरा गर्ने, स्थानीय तहलाई सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड़ दिएका छन्। कतिपय दुर्गम क्षेत्रका स्थानीय तहले भने अहिले पनि भौतिक पूर्वाधारका क्षेत्रलाई नै बजेटको प्राथमिकता निर्धारण गरेका छन्। महानगरपालिका, उपमहानगरपालिका र शहरी क्षेत्रका नगरपालिकाले भने सिप विकास, रोजगारी प्रवर्धन, सूचना तथा प्रविधिको विकास, विपद व्यवस्थापन लगायत कार्यक्रमलाई बजेटमा प्राथमिकता दिएका छन्। 2079-80 वैशाखमा सम्पन्न स्थानीय तहका जनप्रतिनिधिहरूको बजेट सभामा ल्याउने यो अन्तिम कार्यकाल हो। आगामी 2084-84 वैशाखमा हालका बहालवाला जनप्रतिनिधिको 5 वर्षीय कार्यकाल सकिन्छ। जनप्रतिनिधिको अन्तिम कार्यकाल भएकाले पनि विगतका अधूरा योजना पूरा गर्ने गरी स्थानीय तहले बजेटमा प्राथमिकता दिएका हुन्। गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले गत 10 वर्षको तुलनामा यस वर्ष सबैभन्दा कम मात्र स्थानीय तहले सभामा बजेट पेश गर्न नसकेको बताउनुभयो। उहाँका अनुसार केही स्थानीय तहका प्रमुख तथा अध्यक्षको आकस्मिक रूपमा स्वास्थ्य समस्या हुँदा सभामा बजेट पेश गर्न नसकिएका, केही स्थानीय तहमा आन्तरिक विवाद र कतिपय स्थानीय तहले तयारी नपुगेकाले र प्रमुख प्रशासकीय अधिकृत सरूवा भएकाले बजेट सभामा पेश गर्न नसकेका हुन्।

0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि मतदान प्रक्रिया अहिले जारी छ। बुधबार राति 10:30 बजेदेखि शुरू भएको मतदान झण्डै 2 घण्टा ढिलो गरी राति 12:35 बजेदेखि शुरू भएको हो। निर्वाचन आयोगका अनुसार 900 जना केन्द्रीय सदस्यका लागि अहिले मतदान भइरहेको छ। मतदान प्रक्रिया आज बिहान 12 बजेसम्म जारी रहने राष्ट्रपाले जनाएको छ। मतदान सम्पन्न भएको 2 घण्टाभित्रै निर्वाचनको परिणाम सार्वजनिक गरिने पनि जनाइएको छ। त्यस्तै मतदानका लागि प्रतिनिधिहरू राति 12 बजेदेखि नै लाइनमा बसेका थिए। मतदान स्थलमा राखिएका होर्डिङ बोर्डहरू हटाउन र मतदान प्रक्रिया चाँडै शुरू गर्न माग गर्दै प्रतिनिधिहरूले नाराबाजी गरेपछि स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो। विवादपछि हलियामा रहेका संस्थापक तथा केन्द्रीय सदस्यहरूका बोर्डहरू समेत हटाइएको छ।
1: सरकारले मन्त्रालयको संख्या घटाएर खर्च कटौतीको सन्देश दियो, तर आफ्नै प्रतिबद्धता विपरीत मन्त्रीहरूका लागि भने जम्बो सचिवालय र सल्लाहकार टोली नियुक्तिको निर्णय लिएको छ। 2 महिना अघि वैशाख 2 गते मन्त्री परिषदले मन्त्रीका सल्लाहकार र स्वकीय सचिवालय सम्बन्धी निर्णय गरेको थियो, तर यो निर्णय तत्काल सार्वजनिक भएन। अहिले कार्यान्वयनका लागि मन्त्रालयहरूमा पठाइएपछि बल्ल सरकारको निर्णय बाहिरिएको हो। मन्त्री परिषदको निर्णय अनुसार अब प्रत्येक मन्त्रीले 9 सदस्यीय स्वकीय सचिवालय बनाउन पाउनेछन्। सचिवालयमा प्रमुख स्वकीय सचिव समन्वय तथा अनुगमन अधिकृत, संचार तथा जनसम्पर्क सहायक, सहायक कर्मचारी, सवारी चालक र कार्यालय सहयोगी रहनेछन्। मन्त्रीहरूले सचिव सरहका सल्लाहकार पनि राख्न पाउनेछन्। ऊर्जा पूर्वाधार तथा कृषि मन्त्रालयले 1 जना वैतनिक सहित बढ़ीमा 5 जनासम्म सल्लाहकार नियुक्त गर्न सक्नेछन्। अन्य मन्त्रालयले 1 जना वैतनिक सहित बढ़ीमा 3 जनासम्म सल्लाहकार राख्न सक्नेछन्। कार्यबुझका आधारमा थप जनशक्ति आवश्यक ठानिएमा अर्थ मन्त्रालयको सहमतिमा यसभन्दा बढ़ी संख्या पनि थप्न सकिने पनि निर्णयमा छ। अहिले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 17 मन्त्रालय छन्। यस हिसाबले हेर्दा 17 मन्त्रीले 9 जनाका दरले 153 जना स्वकीय सचिवालय सदस्य नियुक्त गर्न पाउनेछन्। त्यस्तै मन्त्रालय अनुसार 57 जनासम्म सचिव स्तरका सल्लाहकार नियुक्त हुनेछन्। सार्वजनिक खर्च पुनरावलोकन आयोगका अध्यक्ष डाक्टर दिल्ली राज खनाल जम्बो सचिवालय राख्ने निर्णयले सरकारले मन्त्रालय घटाएर लिएको मितव्ययताको नीतिलाई नै खण्डित गरेको बताउँछन्। 17 मन्त्रीलाई 150 सहयोगी, सिंहदरबारमा समानान्तर केन्द्रको अभ्यास शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
0: सरकारले ल्याएका 8 अध्यादेश मध्ये 4 ऐन बन्ने प्रक्रियामा अघि बढ़ेका छन् भने बाँकी 4 स्वतः निष्क्रिय हुने सम्भावना बढ़दै गएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतको सरकारले संघीय संसद रोकेर ल्याएका 8 अध्यादेश मध्ये 4 व्यवस्था गर्दा निष्क्रिय बन्ने अवस्थामा पुगेका हुन्। सरकारको सिफारिशका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाखमा 8 अध्यादेश जारी गर्नुभएको थियो। राष्ट्रपति कार्यालयको विज्ञप्ति अनुसार राष्ट्रपति पौडेलले वैशाख 22 गते संवैधानिक परिषद अध्यादेश 2083 वैशाख 20 गते केही नेपाल ऐनलाई तथा नेपालको संविधानमा सरकारले अध्यादेश जारी गर्न सक्ने र ती अध्यादेश जारी भएपछि बस्ने संघीय संसदको पहिलो बैठकमा पेश गर्ने प्रावधान छ। संविधानको धारा 114 अध्यादेशलाई ऐन कसरी बनाउने र कुन अवस्थामा खारेज हुने भन्ने प्रस्ताव रहेको छ। हाल 4 अध्यादेश संघीय संसदले स्वीकार गरेर विधेयक बन्ने बाटोमा अघि बढ़ेका छन्। सार्वजनिक खरिद अध्यादेश, सम्पत्ति शुद्धिकरण निवारण अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारी अध्यादेश दुवै सदनबाट स्वीकृत भएका छन् भने अन्य 4 अध्यादेशहरू भने स्वीकृत भइसकेका छैनन्। सरकारले ल्याएका 4 अध्यादेश निष्क्रिय हुने सम्भावना, 60 दिने समय सीमा सकिँदै शीर्षकमा हिमालय टाइम्समा आज यो खबर छापिएको छ।
1: अख्तियारको मुद्दापछि छपाएमा अन्यल शीर्षकमा आर्थिक अभियान दैनिक खबर लेख्छ। राजधानी विभागका उच्च अधिकारीहरू सहित ठिक्का पाएको जर्मन कम्पनीका प्रतिनिधि विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि राहदानी छपाएमा अन्यल देखिएको छ। राहदानी विभागका उच्च अधिकारी र ठिक्का पाएको जर्मन कम्पनीका प्रतिनिधि विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै सम्झौता अनुसार जर्मनी कम्पनीले छपाई गर्ने हो वा होइन भन्नेमा अन्यल देखिएको हो। अख्तियारको मुद्दापछि छपाईमा अन्यल शीर्षकमा आर्थिक अभियान दैनिकमा छापिएको खबर हो।